0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो, अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किनमेल संसार हो, त्यही जान्न।
6: मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनको लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
9: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कूलदेखि 50 मिटर पश्चिम। मोबाइल 9855312 9464667887।
10: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9855600536।
12: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल असार 25 गते बिहिबार, तदनुसार सन् 2026 जुलाई 9 तारीक नेपाल सम्बत 1146 असार कृष्ण पक्ष नवमी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। गण्डकी प्रज्ञा प्रतिष्ठानमा पदस्थापना कार्यक्रम आयोजना, विशुद्ध प्राज्ञिक कर्मको थलो बनाउने कुलपति प्राध्यापक डाक्टर न्यौपानेको प्रतिबद्धता, रासायनिक मलको सहज व्यवस्था गर्न प्रतिनिधि सभा बैठकमा सांसदको माग, रासायनिक मल अभावका कारण किसान चिन्तित बनेको उल्लेख, प्रधानमन्त्रीसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राख्ने प्रतिबद्धता, कन्सल्टेन्सी सञ्चालनमा सरकारको कडाई, धरौटी रकम 25 लाख पुर्याइयो, शैक्षिक मेला पनि गर्न नपाइने, घर जग्गा कारोबारमा कडाई, लिखित रजिस्ट्रेशन पारित गर्दा 10 लाख भन्दा बढ़ीको कारोबार अनिवार्य बैंकबाट, यस वर्षको मनसूनमा लामो समयसम्म सुक्खा अवस्था रहने, हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम, इरानसँगको युद्धविराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, चीनको तटीय प्रान्तमा बावी आँधीको प्रकोप र विश्वकपको अन्तिम 8 समीकरण पूरा, बाहिरी 48 मध्ये 40 टोली विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्री विरूद्ध उजुरी।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
1: उपचार हुने समस्याहरू
2: हृदयघात
1: हाई ब्लड प्रेसर
2: हार्ट फेल
1: छातीको दुखाई तथा थकान
2: मुटुको भल्कमा समस्या
1: मुटुको बाथ रोग
2: हाई ट्राइग्लिसेराइडिटिजी
1: मुटुको धड्कनमा अनियमितता
2: हाई कोलेस्ट्रोल
1: पेसमेकर राखेको वा राख्नु पर्ने

0: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 553 834

नेपाल सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। मुख्य सचिव सुमन राज अर्याल यही असार 26 गते अनिवार्य अवकाशमा जान लाग्नुभएकाले कार्कीलाई मुख्य सचिव नियुक्त गरिएको हो। विक्रम सम्बत 2027 पुष 25 गते भोजपुर जिल्लामा जन्मनु भएका कार्की 2085 सालमा अनिवार्य अवकाशमा जानुहुनेछ। विक्रम सम्बत 2046 खरिदार पदबाट निजामती सेवामा प्रवेश गर्नुभएका वहाँ 2053 शाखा अधिकृत 2062 उपसचिव 2070 सहसचिव हुँदै 2081 सचिवमा बढ़ुवा हुनुभएको थियो। वाणिज्य जनप्रशासन र मानविकी तथा समाजशास्त्र गरी तीन विषयमा उहाँले स्नातकोत्तर गर्नुभएको छ। मन्त्री परिषदले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाण्डुका सुरज ताकेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले जानकारी दिनुभएको छ। यस्तै कैलालीको गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा संचालन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी उहाँले दिनुभएको छ। सरकारले निजामती सेवामा हाल कार्यरत दर्जनौ वरिष्ठ सचिवहरूलाई पन्छाउँदै गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा बढ़ुवा गरेको छ। मुख्य सचिव सुमनराज अर्याल 58 वर्षीय उमेर हदबाट शुक्रबार अवकाश हुने भएपछि रिक्त हुने पदमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई बुधबारको मन्त्री परिषद बैठकले बढ़ुवा गरेको हो। सरकारले संघीय निजामती विधेयकमा प्रस्ताव गरेको 55-30 अवधारणा यथावत रहे ऐन जारी भएकै दिन मुख्य सचिव कार्की अवकाश हुनेछन्। अहिलेको व्यवस्था कायम रहे 56 वर्षीय कार्की पुष 2085 58 वर्षीय उमेर हदबाट अवकाश हुनेछन्। कार्की भन्दा वरिष्ठ रहेका करिब 1.5 दर्जन सचिव यसै वर्ष अवकाशमा जाँदैछन्। यो अवकाशमा जानेहरू बाहेक पनि कार्की भन्दा वरिष्ठ अरू सचिवहरू रहेका छन्। उनीहरू मध्येबाट कसैलाई मुख्य सचिव बनाउन सक्थ्यो। वरियताक्रमको 1 नम्बरमा किरण राज शर्मा थिए, तर सरकारले वरियतामा पछि रहेका कार्कीलाई नै मुख्य सचिव बनायो। अतिरिक्त समूहमा रहेका सचिव कृष्णहरि पुष्कर गत मंगलबार अवकाश भए। 27 असारमा अर्का सचिव खगेन्द्र प्रसाद नेपालले पनि अवकाश पाउनेछन्। सचिव किरण शर्मा 3 साउनमा, लोकनाथ पौडेल हरि मैनाली, गोविन्द प्रसाद शर्मा साउनमा, दिल्ली राम शर्मा, बाबुराम अधिकारी भदौमा, गोपाल सिग्देल, राजकुमार श्रेष्ठ, सूरज कुमार वैद्य, सरजु कुमार वैद्य, रविलाल पन्थ र राजेन्द्र प्रसाद मिश्र असोज र पुषमा कृष्ण बहादुर राउत अवकाश पाउनेछन्। मन्त्री परिषदले यिनीहरूबाट नियुक्त नगरी कार्कीलाई मुख्य सचिव बनाएको हो।

कर्मचारी सरूवामा भन्सुन र पौषका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा हुने परम्परा अब अन्त्य भएको छ। लामो समयदेखि झाँगिँदै आएको सरूवाको व्यतिथि नियन्त्रण गर्न सरकारले सरूवा प्रक्रियालाई पूर्ण रूपमा प्रविधि मैत्री बनाएसँगै पौषका भरमा हुने कर्मचारी सरूवाको परम्परा अन्त्य भएको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्ने बारे अवगत गराउने गर्छ, जसले गर्दा दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरूवा गर्ने अभ्यास अहिले पूर्णतः बन्द भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको डिजिटल सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै अहिले भन्सुन र पौषका भरमा हुँदै आएको कर्मचारी सरूवा प्रणालीको अन्त्य भएको हो। सरकारले कार्यान्वयनमा ल्याएको शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा कर्मचारी सरूवा प्रणालीलाई प्रविधि मैत्री बनाउने उल्लेख भए अनुसार मन्त्रालयले कर्मचारी सरूवा प्रणालीलाई सफ्टवेयरको माध्यमबाट अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव ढोलक राज ढकालले भन्नुभयो, अहिले कर्मचारी सरूवामा कुनै भन्सुन र पहुँच चल्दैन। आफूले जान चाहेको सम्भावित कार्यालय रोजेपछि उक्त कार्यालयमा दरबन्दी भएमा स्वत सरूवा हुने सफ्टवेयर प्रणालीको व्यवस्था गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले यस अघिदेखि नै कर्मचारी प्रशासनलाई पारदर्शी उत्तरदायी र प्रविधि मैत्री बनाउने सरकारको नीति अनुसार डिजिटल सरूवा प्रणालीलाई प्राथमिकताका साथ अगाडि बढ़ाउने बताउँदै आउनु भएको थियो। सहसचिव ढकालका अनुसार अहिले कर्मचारी सरूवाका लागि मन्त्रालयमा कुनै भीड़भाड़ छैन। रोजेको र खोजेको कार्यालयमा दरबन्दी रिक्त भए प्रणालीले नै स्वत सरूवा गर्छ। यसअघि कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरूवा हुन दुर्गम जिल्लाका कार्यालयबाट काठमाडौँ आई महिनौसम्म होटलमा बसेर सरूवा हुन शक्ति केन्द्र धाउनुपर्ने बाध्यता थियो। ढकालले थप्नुभयो, अहिले अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै सरूवा प्रणालीमा हुँदै आएको प्रक्रियागत ढिलाइ घटेको छ। सरूवामा पारदर्शिता अभिवृद्धि भएको छ। सरूवा प्रणालीप्रति कर्मचारीको विश्वास बढ़ेको छ। प्रणाली कार्यान्वयनमा आएको यस अवधिमा 27 कर्मचारीको अनलाइन प्रणालीबाटै सरूवा भइसकेको मन्त्रालयले जनाएको छ। 900 कर्मचारीले अनलाइन प्रणालीबाटै सरूवाका लागि निवेदन दिएको उहाँले स्पष्ट पार्नु भएको छ।

व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साही बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साही बनेको हो। निजी क्षेत्रका प्रतिनिधिमूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्रलाई गति दिन नेतृत्वदायी भूमिका मै रहने बताउनुभयो। सरकार गठन पश्चात पहिलो पटक भएको यो तहको छलफलमा प्रधानमन्त्री शाहको अभिव्यक्तिले आफूहरूमा थप उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागी नेतृत्वले प्रतिक्रिया दिएका छन्। सरकार गठन पश्चातका प्रारम्भिक दिनमा सुशासनका गतिविधिमा केन्द्रित रहँदै आउनुभएका प्रधानमन्त्री शाहले समृद्धि केन्द्रित गतिविधि बढ़ाउने उद्देश्यका साथ बुधबार निजी क्षेत्रका प्रमुख छाता संगठनका पदाधिकारीसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय संचालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्नुभएको थियो। यी विषयमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको प्रधानमन्त्री शाहको भनाई थियो। यसबाहेक निजी क्षेत्रका लागि नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा प्रधानमन्त्रीले विस्तृत छलफल गर्नुभएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यवहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पोखरामा मुटुको विशिष्टकृत उपचार सेवा संचालनका लागि के कसरी अगाडि बढ़ने भन्ने सम्बन्धमा हालै छलफल भएको छ। हेल्दी हार्ट नेपाल र स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले पोखरामा सरोकारवाला बीच गण्डकी हार्ट मिट 2026 सम्पन्न गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित स्वास्थ्य मन्त्री, प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, पोखरा महानगरपालिकाका प्रमुख, विभिन्न दलका नेताहरू, नीति निर्माता, चिकित्सक, प्राध्यापक, अनुसन्धानकर्ता, विकास साझेदार तथा समुदायका प्रतिनिधिहरू लगायतको सहभागिता थियो। सहभागी बीच अनुभव आदान प्रदान, चुनौतीबारे समीक्षा, प्रदेशमा मुटु इन्टरभेन्सन सेवाको वर्तमान अवस्था र भावी कार्यदिशा, समग्र मुटु शल्य चिकित्सा कार्यक्रम, प्रदेशभरि हृदय स्वास्थ्य सेवा अझ प्रभावकारी र सुदृढ़ बनाउने लगायतका विविध

0: and management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
0: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
0: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
0: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
5: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू:
5: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
6: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
5: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
6: पेट, छाती, मुटु, थाइराइड तथा मधुमेह रोग,
5: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
6: बाल रोग,
5: नाक कान तथा घाँटी रोग,
6: मानसिक तथा स्नायु रोग,
5: प्रसूति तथा स्त्री रोग,
6: छाला, यौन तथा कुष्ठ रोग,
5: नेत्र रोग,
6: दाँत तथा मुख रोग,
5: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
6: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
5: सुविधा सम्पन्न आईसीयू सेवा,
6: डिजिटल एक्सरे,
5: सिटी स्क्यान सेवा,
6: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
5: इन्डोस्कोपी, ईसीजी, इइजी, पीटीए,
6: फिजियोथेरापी, युरोफ्लोमेट्री,
5: केमोथेरापी,
6: सुरक्षित गर्भपतन सेवा,
5: होल बडी चेकअप, हेल्थ प्याकेज,
6: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
5: फोन 061-572-648-572-849।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापन

0: को क्षेत्र में आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखरा को सिमलचौर में अवस्थित पोखरा विश्वविद्यालय द्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षा में समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेज में आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रम का लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं।
1: नेपालकै आईटी विषय में उत्कृष्ट तथा टप 10 बीबीए कलेज में पढ्न सफल माध्यमिक तहमा साइंस म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
0: विस्तृत जानकारी का लागि लागरांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165713163582844 वेबसाइट www.lagrandi.edu.np।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
5: होम केयर सेवा, होम केयर सेवा,
6: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
5: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
5: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
5: सुत्केरी नवजात शिशुको हेरचाह,
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
6: डाक्टर ल्याब सेवा,
5: औषधि डेलिभरी सेवा,
6: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9972।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

विषमजन पुनः हेलर्समा स्वागत छ। अब बाँकी रहेका समाचारहरू। जिल्ला प्रशासन कार्यालय कास्कीले मनसून जन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून प्रतिकारी योजना 2083 कार्यान्वयनमा ल्याउने भएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा प्रतिकारी योजना प्रस्तुत गरिएको हो। यो प्रतिकारी आयोजना जिल्ला समन्वय समिति कास्की र रेडक्रस सोसाइटी जिल्लासँग छलफल गरी थप अध्ययनपछि तीन दिनभित्रमा स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बताउनु भएको छ। प्रशासनले तयार गरेको विपद न्यूनीकरण प्रतिकारी योजनामा बाढ़ी, पहिरो, डुबान, नदी कटान, सड़क अवरोध लगायत मनसून जन्य विपदको पूर्व तयारी, खोज तथा उद्धार, राहत र पुनस्थापनाका कार्यलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ। कास्की नेपालकै बढ़ी वर्षा हुने जिल्ला मध्ये एक भएकाले अन्य प्रकोपको तुलनामा जल जन्य विपदको जोखिम उच्च रहेकाले सोही अनुसार योजना बनाइएको छ।

राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागि दुई दिन सेवा बन्द हुने जनाएको छ। विभागले जारी गरेको सूचना अनुसार हाल संचालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले 25 र 26 असारमा राहदानी सम्बन्धी सेवा बन्द रहनेछन्।

गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्रदेशका उत्कृष्ट पाँच कृषकलाई नगदसहित सम्मान गरेको छ। कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो। कृषि मन्त्री भीमबहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्त बहादुर कुंवर र मन्त्रालयका सचिव डाक्टर प्रेरणा सेडाई भट्टराईले सम्मान पत्र, नगद पुरस्कार र दोस्रालाई प्रदान गर्नुभएको छ। कृषि क्षेत्रलाई सम्मानित पेशाको रूपमा स्थापित गर्दै सफल कृषकका अनुभवलाई अन्य कृषकसम्म पुर्याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ। सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङ गलकोट एक सहारा कृषि फर्मका प्रोप्राइटर गम बहादुर कुंवर नगद 50,000 सहित पुरस्कृत हुनुभएको छ। यसैगरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासी मौलाकालीका कृषि फर्मका प्रोप्राइटर निर्मल भट्टराई, पोखरा 14 रोशन एण्ड रोहित कृषि फर्मका संचालक रमेश खनाल, तनहुँको ब्यास 10 दाजुभाइ गाई फार्मका संचालक रमेश तिमिल सिन्हा सम्मानित भएको मन्त्रालयका सूचना अधिकारी एवं पशु चिकित्सक डाक्टर राजेश कुमार चौधरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार स्याङ्जाको भीरकोट 7 स्थित खिलुङ कालिका अर्ग्यानिक कृषि फर्मका शालिग्राम अर्याल र निलगिरी पशु पंक्षी तथा कृषि व्यवसाय मुस्ताङका प्रोप्राइटर भूपेन्द्र शेरचन पनि सम्मानित हुनुभएको छ। प्रदेश उत्कृष्ट कृषि पुरस्कारको राशि जनही 32,000 र सम्मान पत्र रहेको छ।

0: 14 महिनापछि नयाँ नेतृत्व पाएको गण्डकी प्रज्ञा प्रतिष्ठानले विशुद्ध प्राज्ञिक कर्मलाई केन्द्रमा राखेर अगाडि बढ़ने प्रतिबद्धता जनाएको छ। बुधबार आयोजित पदस्थापना कार्यक्रममा नवनियुक्त कुलपति प्राध्यापक डाक्टर कुसुमाकर नेउपानेले प्रतिष्ठानलाई राजनीतिक वा अन्य कुनै प्रभावबाट मुक्त राख्दै भाषा साहित्य कला र संस्कृतिको प्रवर्धनमा केन्द्रित संस्था बनाउने घोषणा गर्नुभएको छ। पदस्थापना कार्यक्रममा बोल्दै कुलपति नेउपानेले गण्डकी प्रज्ञा प्रतिष्ठानलाई नेपालको प्राज्ञिक क्षेत्रकै उदाहरणीय संस्थाको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनु भएको छ। प्रज्ञा प्रतिष्ठानमा प्राज्ञिक उज्यालो देख्न पाइन्छ भन्ने विश्वास स्थापित गर्न यहाँ विशुद्ध प्राज्ञिक कर्म मात्र हुने र त्यो बाहेक अरू कुनै गन्ध नपाइने बनाइने दावी गर्नुभएको छ। प्रतिष्ठानमा विशुद्ध प्राज्ञिक कर्मको सुगन्ध मात्र फैलने उहाँले खुलाउनु भएको छ। बाहिरबाट विभिन्न टिप्पणी र आशंका आए पनि प्रतिष्ठानभित्र त्यस्ता गतिविधि हुन नदिने उहाँले स्पष्ट पार्नु भएको छ। नवनियुक्त उपकुलपति शंकर विराई गुरूङले गण्डकी प्रदेशका 11 जिल्लाका भाषा साहित्य कला संस्कृति र स्वास्थ्यसँग प्रत्यक्ष सहकार्य गर्दै प्रतिष्ठानका गतिविधिलाई गाउँ गाउँसम्म विस्तार गर्ने योजना सुनाउनुभयो। कुलपतिसँग समन्वय गर्दै भाषा साहित्य र संगीतको उन्नयनका लागि सक्रिय रूपमा काम गर्ने तथा समग्र कलाकार र साहित्यकारको हितमा आफू समर्पित रहने उहाँको भनाई थियो। पुनः सदस्य सचिवको जिम्मेवारी सम्हाल्नुभएका मन कुमार श्रेष्ठले दोस्रो कार्यकाल थप चुनौतीपूर्ण भए पनि पहिलो कार्यकालमा शुरू भएका कामलाई निरन्तरता दिँदै नयाँ योजनासहित अगाडि बढ़ने बताउनु भएको छ। संस्थापक नेतृत्वले कोरेको मार्गलाई थप व्यवस्थित गर्दै कला साहित्य संगीत र संस्कृतिको विकासमा सबै सरकारवालाको साथ लिएर अगाडि बढ़ने उहाँको प्रतिबद्धता रहेको छ। प्रतिनिधि सभाको हिजोको बैठकको सुन्ने समयमा भाग लिने अधिकांश सांसदहरूले धान खेती लगाउने समयमा रासायनिक मल अभावका कारण चिन्तित किसानका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। यसअघिका वर्षहरूमा जस्तै यस वर्ष पनि मल अभावको समस्याबाट किसान मारमा परेको उल्लेख गर्दै मलको सहज व्यवस्थापन गरियोस् भनेका छन्। सांसद समप्रसाद ढकालले फरक प्रसंगमा जनताको अपेक्षा अनुसार सरकारी कार्यालयबाट सेवा प्रवाह नहुँदा सर्वसाधारणले दुःख बिहोर्नु परेको भनी सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद ललिता कुमारीले शुद्ध शाकाहारी तथा धार्मिक पर्यटनलाई लक्षित गरी खाने बस्ने प्रबन्ध मिलाउन सम्बद्ध पक्षको ध्यान आकर्षण गर्नुभएको छ। सांसद लालविक्रम थापाले आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै 25 वर्षदेखि अलपत्र अवस्थामा रहेको इनरुवादेखि कप्तानगंजसम्मको सड़क निर्माणको कामले गति लिएको बताउनु भएको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी संचालनलाई थप नियमन गर्न खोजेको छ। बुधबार बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संचालनमा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 पारित गरेको छ। नियमानुसार अब शैक्षिक परामर्श कन्सल्टेन्सी संचालन गर्नका लागि 25 लाख रूपियाँ धरौटी राख्नुपर्नेछ। तत्कालीन शिक्षा मन्त्री महावीर पुनले प्रारम्भिक मस्यौदा तयार पारेको नियमावली सरकारले पारित गरेको हो। मस्यौदामा 20 लाख रकम धरौटी राखिएको थियो। बालेन सरकारले धरौटी रकम 5 लाख बढ़ाएर 25 लाख पुर्याएको हो। नियमावलीको अनुसूचित 2 को नयाँ वर्गीकरण अनुसार अब शैक्षिक परामर्श सेवा संचालन गर्नका लागि केन्द्रीय कार्यालयले मात्रै 25 लाख रूपियाँ धरौटी राख्नुपर्नेछ। नियमावलीमा कन्सल्टेन्सीहरूले शैक्षिक मेला गर्न नपाइने व्यवस्था गरिएको छ। साउन 1 गतेदेखि जग्गाको लिखित रजिस्ट्रेशन पारित गर्दा 10 लाख रूपियाँ वा सो भन्दा बढ़ी रकमको आर्थिक कारोबार अनिवार्य बैंकिङ वा विद्युतीय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने भएको छ। भूमि प्रशासन सम्बन्धी प्रचलित कानूनी व्यवस्था तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी लागू निर्देशिका बमोजिम आगामी आर्थिक वर्ष 2083-84 उक्त रकम भन्दा बढ़ीको कारोबारमा अनिवार्य बैंकिङ वा विद्युतीय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने भएको हो। यसले लिखित रजिस्ट्रेशन पारित गर्दा पान नम्बर सहित क्रेता र विक्रेता बीच भएको रकम भुक्तानी पुष्टि हुने आवश्यक प्रमाण पेश गर्नुपर्नेछ। भुक्तानी पुष्टि हुने प्रमाणका रूपमा बैंक स्टेटमेन्ट, बैंक ट्रान्सफर, फण्ड ट्रान्सफर, आरटीजीएस, कनेक्ट आईपीएस, मोबाइल इन्टरनेट बैंकिङको कारोबार विवरण, बैंकबाट क्लियर भएको चेकको प्रमाण वा प्रचलित कानून बमोजिम मान्य अन्य बैंकिङ प्रमाण पेश गर्नुपर्नेछ। केवल साधारण चेक जारी गरिएको प्रमाण मात्रलाई भुक्तानी भएको अन्तिम प्रमाण नमान्ने भूमि प्रशासन कार्यालय साबिकका मालपत कार्यालय स्पष्ट पारेको छ। आवश्यकता अनुसार रकम वास्तविक रूपमा भुक्तानी भएको पुष्टि हुने बैंकिङ प्रमाण पेश गर्नुपर्ने भएको छ। अनि मात्रै भूमि प्रशासन कार्यालयले पेश गरिएका कागजात तथा प्रमाणहरूको परीक्षण गरी प्रचलित कानून बमोजिम लिखित रजिस्ट्रेशनको प्रक्रिया अगाडि बढ़ाउनेछ। सबै सेवाग्राहीहरूलाई आर्थिक वर्ष 2083-84 जग्गा खरिद बिक्री सम्बन्धी आर्थिक कारोबार प्रचलित कानूनी व्यवस्था बमोजिम बैंकिङ प्रणाली मार्फत गरी आवश्यक प्रमाणसहित भूमि प्रशासन कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
2: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: प्राणशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865686, मोबाइल 98560056।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560 48082, 98461 48082।

0: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद नाका नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको बताउनुभएको छ। नेपाल कृषि अनुसन्धान परिषदद्वारा हिजो आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आउनुभएका वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान र इमानदार मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गर्नुभएको छ। शीर्षिकौं आत्मनिर्भर बनौ भन्ने मूल नाराका साथ पोखराको बिरौटामा रहेको घले हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्रमा संचालित तीन दिने मैनबत्ती बनाउने तालिम बुधबार एक विशेष कार्यक्रममा बीच सम्पन्न भएको छ। पोखरा महानगरपालिका 17 नम्बर ओडा कार्यालय र कास्की पोखरा हस्तकला संघ पोखराको संयुक्त आयोजनामा असार 22 शुरू भएको उक्त तालिम बुधबार समापन भएको हो। कास्की पोखरा हस्तकला संघकी अध्यक्ष सीता गुरूङको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर 17 की वडा अध्यक्ष राधिका कुमारी साई प्रमुख अतिथि रहनु भएको थियो। मौसमविदले यस वर्षको मनसूनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढ़ी पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ़न सक्ने चेतावनी दिएका छन्। पाकिस्तान र भारतका विभिन्न ठाउँमा विनाशकारी बाढ़ी तथा क्लाउड बर्स्ट अर्थात थोरै समयमा सीमित क्षेत्रमा अचानक ठूलो पानी परेर उत्पन्न भएका विपदका घटना जारी रहेकाले हिन्दकुश हिमालय एचके क्षेत्रका समुदायले यस वर्षको मनसूनमा मौसमीय प्रवृत्तिको सामना गर्नुपर्ने मौसम पूर्वानुमानकर्ताले चेतावनी दिएका छन्। पाकिस्तानको गिलगिट बालिस्तानमा भर्खरै क्लाउड बर्स्ट घटना भएको थियो। भारतको अरूणाचल प्रदेशमा अत्यधिक वर्षाका कारण आएको बाढ़ीपछि मौसम विशेषज्ञले सचेत गराएका छन्। मौसम पूर्वानुमान 2026 हिन्दकुश हिमालय क्षेत्रका धेरैजसो भागमा मौसमी वर्षा सामान्य भन्दा कम रहने प्रक्षेपण पनि गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्किएको एंकरामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्र रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई सुरुमै काटेर हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी रहेको छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। यस वर्ष आएको बावी आँधी चीनको नजिक आउँदा पूर्वी चीनको तटीय प्रान्त झेन्जियाङले बुधबार टाइफून आपतकालीन चेतावनी जारी गरेको छ। प्रान्तीय बाढ़ नियन्त्रण र खडेरी राहत मुख्यालयले तटीय इलाकाहरू र सम्बन्धित अधिकारीहरूलाई आँधीको फैलावटको नजिकबाट निगरानी गर्न र प्रमुख जहाजहरूका लागि आश्रयको व्यवस्था गर्न, बन्दरगाहहरूमा माछा मार्ने ढुंगाहरू सुरक्षित गर्न, समुद्री मार्गहरू निलम्बन गर्न र समुद्री पर्यटन स्थलहरू बन्द गर्न पूर्ण तयारी गर्न आग्रह गरेको छ। टाइब्रेकरमा कोलम्बियालाई पराजित गर्दै स्विजरल्याण्डले 72 वर्षपछि अन्तिम 8 स्थान बनाएपछि फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। अन्तिम 16 खेलबाट साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डले जीत हात पारेसँगै विश्वकपको अन्तिम 8 समीकरण पूरा भएको हो। अन्तिम 16 अर्जेन्टिनाले इजिप्टमाथि 3-2 पुनरागमन जीत दर्ता गरेको थियो। अर्को खेलमा स्विजरल्याण्डले कोलम्बियालाई टाइब्रेकरमा 4-3 हराएको थियो। क्वार्टर फाइनल समीकरण पूरा भएसँगै पहिलो पटक 48 टोली सहभागी विश्वकपबाट 40 टोली बाहिरिएका छन्।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको विश्वकप फुटबल 2026 को अन्तिम 16 को खेलमा रेफ्री टोलीबाट गम्भीर त्रुटि भएको दावी गर्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा समक्ष उजुरी दर्ता गरेको छ। संघले बुधबार जारी गरेको विज्ञप्तीमा फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री भीएआर टोलीको छानबिन गर्न तथा उनीहरूलाई प्रतियोगिताबाट हटाउन माग गरिएको जनाएको छ। अनुपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। गण्डकी प्रज्ञा प्रतिष्ठानमा पदस्थापना कार्यक्रम आयोजना, विशुद्ध प्राज्ञिक कर्मको थलो बनाउने कुलपति प्राध्यापक डाक्टर न्यौपानेको प्रतिबद्धता, रासायनिक मलको सहज व्यवस्था गर्न प्रतिनिधि सभा बैठकमा सांसदको माग, मल अभावका कारण किसान चिन्तित बनेको उल्लेख, प्रधानमन्त्रीसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, निजी क्षेत्रलाई ड्राइभिङ सीटमा राख्ने प्रतिबद्धता, कन्सल्टेन्सी संचालनमा सरकारको कड़ाई, धरौटी रकम 25 लाख पुर्याइयो, शैक्षिक मेला पनि गर्न नपाइने, घर जग्गा कारोबारमा कड़ाई, लिखित रजिस्ट्रेशन पारित गर्दा 10 लाख भन्दा बढ़ीको कारोबार अनिवार्य बैंकबाट, यस वर्षको मनसूनमा लामो समयसम्म सुक्खा अवस्था रहने, हिन्दकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम, इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, चीनको तटीय प्रान्तमा भावी आँधीको प्रकोप र विश्वकपको अन्तिम 8 समीकरण पूरा, बाहिरी 48 मध्ये 40 टोली विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्री विरूद्ध उजुरी। यहाँ 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिला यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: घुट्नु घुट्नु पियो या सिपमा रमायो,
3: अब कार पियो लाइक किंग चीसो हर्डी।
4: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
5: ओहो नासर बे कति छाब डिजाइन बे मारे गा ना किनानी खानी तोला
6: खाने दीवा नासर बे रूपा कोट ज्योति सुनचाटी दुकान महेंद्र पुलारी तोला
5: ए नई छाबा मारे दुकान पो मोना नई पेशोलाई नी चार बा चूरा रैया औठी हमेला झोका टॉस सिकरी हार तन चने तो होनी जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे।
6: हजुर तिमी झोको लाइनी छाबा छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
5: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुला अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
6: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
5: तोय निल ती बिस्या रूपाकोट ज्योति सुनसादी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा ततान निभिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
8: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
9: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
8: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
9: शशिधर अनि तिमी नि?
10: म त बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला?
9: त्यो पनि एनटीएचएमसीमा छ नि।
8: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
9: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
8: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
12: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
13: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार हुने समस्याहरू
13: हृदय घात,
12: हाई ब्लड प्रेसर,
13: हार्ट फेल,
12: छातीको दुखाई तथा थकान,
13: मुटुको भल्कमा समस्या,
12: मुटुको बाथ रोग,
13: हाई ट्राइग्लिसेराइडिटिजी,
12: मुटुको धड्कनमा अनियमितता,
13: हाई कोलेस्ट्रोल,
12: पेसमेकर राखेको वा राख्नु पर्ने,
13: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
12: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
1: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
12: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
13: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-834-
9: केयर गिभर को सेवा आयो घर घर
14: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
14: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
14: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
14: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
14: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277। ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
15: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
15: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
15: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061533123, 9800850701, 9800850702।
16: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
18: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
18: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल, वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
9: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
19: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
19: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
20: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
21: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01685686536, मोबाइल 98560056।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम। हरे

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
8: पाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न ICU सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, ECG, EEG, PTA,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
7: फोन 061-572-648-549।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको कारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भएका छौं आजको बैठक लिएर। प्राविधिक साथी अरविन्द सहित म सञ्जय। आज हामी नेपाली वाङ्मयका आधार स्तम्भ नेपाली जनजीवरोका प्रिय सर्जक आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीको सुखद अवसरमा हामी चर्चा गर्नेछौ। विक्रम सम्वत 1871 तनहुको चुदीरमगामा एउटा सम्भ्रान्त परिवारमा जन्मिएर पनि आम नेपालीको हृदय छाम्न सफल भानुभक्त केवल एक ऐतिहासिक व्यक्तित्व मात्र होइनन्, उनी त छरिएर रहेका नेपाली मन र लवजलाई एउटै मालामा गाँस्ने राष्ट्रिय चेत पनि हुन्। उति बेला ओठे बोलीमा मात्र सीमित खस भाषालाई साहित्यिक र लिपिबद्ध रूप दिँदै संस्कृतको रामायणलाई जसरी उनले सरल र छन्दबद्ध नेपालीमा रूपान्तरण गरे, त्यसले नेपाली साहित्यमा एउटा नवयुगको सूत्रपात गर्यो। गाँसीको निस्वार्थ भावनाबाट प्रेरित भएर कृति र कीर्ति छोड्न अघि सरेका भानुभक्तका श्लोकहरू आज पनि गाउँघरका आँगन विवाह व्रतबन्ध र दोहोरीका श्लोकहरूमा जीवन्त छन्। यसै ऐतिहासिक र सांस्कृतिक धरोहरको सम्मानमा यस वर्ष पनि पोखरामा भव्य रूपमा भानु जयन्ती मूल समारोह आयोजना गरिँदैछ। खास गरी असार 29 गते सोमबारका दिन बिहान 7:30 बजे मानवाधिकार चोक चिपलीढुङ्गाबाट प्रभात फेरी शुरू भई पोखरा 11 फुलबारी स्थित भानु प्रतिमा चोक भानु मार्गमा बिहान 8 बजे मूल समारोह सम्पन्न हुन गएको छ। भानु वाङ्मय प्रतिष्ठान पोखराको यस गरिमामय आयोजनाले पोखराको साहित्यिक गरिमालाई थप उचाइ दिने निश्चित छ। आज हामीसँग यसै गौरवमय उत्सव भानुभक्तको साहित्यिक सान्दर्भिकता, वर्तमान पुस्तामा भाषाप्रतिको उदासीनता र पोखराको समग्र प्रज्ञा गतिविधिका बारेमा गहिरो विमर्श गर्नका लागि हामीसँग हुनुहुन्छ पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति एवं भानु वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष, संगीतज्ञ तथा सांस्कृतिक अभियन्ता पदमराज ढकाल। हामी उहाँसँग विशेष गरेर भानु जयन्तीको सन्दर्भमा चर्चा गर्दैछौ। नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
2: हजुर,
1: यो सोमबार चाहिँ असार 29 गते 213 भानु जयन्ती मनाइँदैछ। भानु जयन्तीको यो 213 भानु जन्म जयन्ती मनाइरहँदाखेरि पोखरामा गरेको यो मूल समारोहको तयारी चाहिँ कस्तो भएको छ?
2: आजकै भानुभक्त जन्मेको 200 वर्षको सन्दर्भमा गण्डकी प्रदेश स्तरीय समिति बनेको थियो। त्यो समिति सर्वभक्त एउटा भानुभक्तको 200 वार्षिकी मनाउने सन्दर्भमा गण्डकी प्रदेश स्तरीय जुन समिति बन्यो त्यसले एक वर्षभरि भानुभक्तसँग सम्बन्धित धेरै कार्यक्रमहरू गरेको थियो। अनि त्यसपछि एउटा महत्वपूर्ण काम सधैँ सम्झनको निमित्त एउटा काम गरौँ भन्ने हिसाबले आदिकवि भानुभक्त आचार्यको पूर्णपदको स्थापना गरियो पोखरा 11 फुलबारीमा, जहाँ 2054 सालकै स्थानीय चुनाव भएपछि त्यहाँको भानु पार्क भनेर एउटा राम्रो एउटा ठाउँलाई भानु पार्क भनेर पार्कको स्थापना गरेको रहेछ। हामीले त्यहाँ चाहिँ भानुभक्तको शालिक बनाउन उपयुक्त हुन्छ भन्ने हिसाबले त्यो पार्कमा भानुभक्तको शालिक स्थापना गरेपछि हामी अहिले 213 भानु जयन्ती मनाउँदैछौँ। वार्षिक रूपमा त्यो भानु जयन्ती मनाइरहेका छौँ हामीले। त्यो भानु जयन्ती मनाउने क्रममा हामी के गर्छौँ भनेदेखि पोखराको मानव अधिकार चोकबाट बिहान 7:30 बजे केही असार 29 गते बिहान 7:30 बजे त्यहाँ एउटा ऱ्याली बाजागाजा सहित ऱ्याली आउँछ 7:30 बजे। त्यो ऱ्यालीमा पोखराका वाङ्मयिक संघ संस्थाहरू, सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, टुकडीको बाजा सहित त्यो ऱ्याली 7:30 बजे मानव अधिकार चोकबाट सुरु हुन्छ र 8 बजे त्यो भानुभक्तको शालिक प्रतिमा भएको ठाउँमा भानु प्रतिमा चोकमा आएर त्यहाँ सभामा परिणत हुन्छ र यो क्रम सधैँ झैं यस वर्ष पनि हामीले त्यो त्यसरी नै मनाउने हिसाबले निमन्त्रणाहरू गरिरहेका छौँ सबै साहित्यिक संस्थाहरूलाई सेना प्रहरी सबैलाई हामीले निमन्त्रणा गरिरहेका छौँ। यसको प्रमुख आमन्त्रित प्रदेश प्रमुख माननीय दिलदार भट्ट हुनुहुनेछ।
1: अब यो समग्र भनौँ न यसलाई चाहिँ आम पोखरेलीको कार्यक्रम बनाउनको लागि वा युवाहरू विद्यार्थीहरूलाई जोड्नको लागि चाहिँ कसरी समेट्दै हुनुहुन्छ?
2: हजुर, हामीले अब निमन्त्रणा पत्र मार्फत सबैलाई निमन्त्रणा गरिरहेका छौँ। यो क्रम चाहिँ हामीले एक हप्ता अगाडिबाट शुरू गर्यौँ, सबैलाई निमन्त्रणा गरिरहेका छौँ र यहाँको जुन यो कार्यक्रम मार्फत पनि सबैलाई हार्दिक आमन्त्रण गर्दछौँ। असार 29 गते बिहान 7:30 बजे महानगरपालिका चोकबाट ऱ्याली ढाँकी बाजा गाजा सहितको ऱ्यालीमा सहभागी भइदिनु हुने पनि हामी हार्दिक आमन्त्रण गर्दछौँ यहाँको यो कार्यक्रमबाट। र 8 बजे त्यो भानु प्रतिमा स्थल भानु पार्कमा आएर भानुभक्तको शालिगलाई भण्डारण गरेपछि त्यो कार्यक्रम शुरू हुनेछ। र हाम्रो यो कार्यक्रम धेरै लामो हुने छैन, हामी 1-1.5 घण्टामा त्यो कार्यक्रम सक्नेछौँ।
1: यो चाहिँ खास गरी अब यो प्रभात फेरीको सन्दर्भ कुरा गर्नुभयो होइन, अब प्रभात फेरीमा चाहिँ झाँकी सहित प्रस्तुति पनि समावेश गरिँदैछ वा साहित्यिक संघ संस्थाहरूमा त सहभागी वा अन्य सामाजिक संघ संस्थाहरूको पनि यसमा सहभागिता रहन्छ।
2: यसमा सबै अब आमा समूहहरू विभिन्न संघ संस्थाहरू पनि यसमा सहभागी हुनेछन्। त्यो कार्यक्रम पोखराका बाङ्ला संस्थाहरू सेना विद्यार्थी सबै
1: खास गरी भानुभक्तलाई हामी आज स्मरण गरिरहँदाखेरि देशमा मात्र स्मरण गर्दैनौ होइन, देश बाहिर रहेका नेपालीहरूले पनि यसलाई उत्तिकै उहाँलाई उत्तिकै सम्मानका साथ स्मरण गरिरहेका हुन्छन्। भानुभक्त विशेष गरेर पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकता गरे, भानुभक्तले चाहिँ भाषिक रूपमा नेपालीहरूलाई एकता गरे भनेर हामी स्मरण गर्ने गर्छौं। भानुभक्तले उति बेला संस्कृतको रामायणलाई सरल नेपालीमा अनुवाद गरेर आम नागरिकसम्म पुर्याएर यसले एउटा किसिमको भाषीय एकता पनि गरायो। आजको दिनमा चाहिँ खास गरी पुस्ताहरू अलि आधुनिक मात्र होइन अत्याधुनिक बनिसकेका छन्। 3D, 4D डिजिटल युगमा चाहिँ भानुभक्तको त्यो सरल रामायण छन्द र लयको महत्वलाई चाहिँ युवा पुस्तामा कसरी हस्तान्तरण गर्न सकिएला, यो चिन्ताको विषय हो कि होइन?
2: हजुर, एकदम यहाँको यो प्रश्न एकदम सान्दर्भिक छ। वास्तवमा आदिकवि भानुभक्तले यहाँले भने जस्तै यो भाषिक एकता वास्तवमा हाम्रो हामी सबैलाई जोड्नको लागि, यद्यपि हाम्रा धेरै भाषाहरू छन्, धेरै जाति जनजाति छन्, विभिन्न जाति जनजातिले आफ्नो भाषामा के अरे अध्ययन गर्ने अवसर यो अहिलेको यो सरकारले पनि दिएको छ। यद्यपि हामी सबैलाई जोड्ने एउटै भाषा चाहिँ नेपाली हो, यसले हाम्रो एकता कायम गरिरहेको छ र वास्तवमा नयाँ पुस्तामा यो नेपाली भाषाको महत्वको निमित्त बुझाउनको निमित्त नै नेपाली भाषामा नै अहिले बोर्डिङ स्कुलमा पनि यद्यपि नेपाली बाहेक अरू सबै विषय अङ्ग्रेजीमा पढाइन्छ तर अहिले सामाजिक शिक्षालाई नेपाली भाषामै पढाउनु पर्ने राखेको छ। यसरी नेपालको जुन नेपाली भाषाको सान्दर्भिकता छ त्यो झन् बढेर गइरहेको छ र यसरी विद्यार्थी अवस्थादेखि नै नेपाली भाषाको महत्वलाई अझ गहिरो गरी बुझाउनको निमित्त अब पाठ्यक्रममा नै नेपाली भाषाको बढी महत्व दिएको अनुभूति भएको छ र यो अझ सान्दर्भिकता छ र यसलाई अझै बढाउन आवश्यकता छ।
1: यो भाषाको सन्दर्भमा चर्चा गर्दाखेरि भाषा मोह विशेष गरेर तपाईँले अलिकति झल्काउनु पनि भयो, बोर्डिङ स्कुलको सन्दर्भ जोड्नु पनि भयो। अचेल हाम्रो समाजमा अलिकति यो पाश्चात्य संस्कृति र अङ्ग्रेजी भाषाको प्रभाव चाहिँ अलि बढ्दो छ, यो चाहिने भन्दा अलिक बढ्दो नै रहेको छ। हामी चाहिँ विशेष गरेर आमालाई बुझ्नु अगाडि नै, आमा भन्ने शब्दलाई बुझ्नु अगाडि नै हामी मम्मी होइन वा भनौँ न यो खालको तरिकाले चाहिँ हामी बुझ्ने पुस्ता तयार गरिरहेका छौँ। यस्तो अवस्थामा चाहिँ भानुभक्तबाट अहिलेको पुस्ताले यो भाषा मोहलाई, नेपाली भाषाको मोह प्रति चाहिँ युवा पुस्तालाई कसरी मोहित गराउने? तपाईँले बोर्डिङ स्कुलको कुरा गर्नुभयो, अङ्ग्रेजी भाषामा उनीहरू पोख्त हुन्छ, नेपालीमा बोल भन्यो भने उनीहरू अलिक बढी हिचकिचाउने, अलिकति भनौँ लेख भन्दाखेरि उनीहरूको लेख्य शैली पनि अलिकति होइन चुस्त दुरुस्त नहुने भन्ने छ भनेको चाहिँ यो भाषा मोह युवा पुस्तामा हराइरहेको छ, नेपाली भाषा प्रतिको मोह, यसलाई कसरी जगाउन सकिन्छ?
2: हजुर, अब अहिले पनि मैले भने वास्तवमा यहाँले जुन ड्याडीमा जुन कुरा गर्नुभयो, वास्तवमा शिक्षकले अनि घरमा पनि परिवारले नेपाली भाषाको अलिकति बढी महत्व दिने, नेपालीमा भन भन्ने सानै बच्चाहरूलाई नेपाली भाषाको महत्व बुझाउनको निमित्त परिवारले पनि परिवारको पनि महत्वपूर्ण भूमिका हुन्छ, बाबा आमाको पनि नेपालीमा भन न भनेर नेपालीमा भन्न लगाउने सानै बच्चालाई, र विद्यालयमा पनि बोर्डिङ स्कुलमा पनि नेपाली भाषालाई बढी महत्व दिएर विभिन्न क्रियाकलापहरू गर्न चाहिँ आवश्यकता छ।
1: आजको दिनमा चाहिँ भानुभक्तलाई स्मरण गर्नुपर्दाखेरि भनौँ न तपाईँ एउटा साहित्य अनुरागी पनि भएको हिसाबले, वा भनौँ न पोखरा प्रज्ञा प्रतिष्ठानको चाहिँ संस्थापक अध्यक्षको हैसियतले र भानुवाङ्मयिक संस्थाको चाहिँ प्रतिष्ठानको चाहिँ कोषाध्यक्ष हिसाबमा स्मरण गर्नुपर्दाखेरि उहाँले दिनुभएको योगदानलाई चाहिँ आजको नेपाली समाजले कसरी स्मरण गर्नुपर्छ भन्ने लाग्छ?
2: हजुर, हामीले अब अघि पनि चर्चा गरिसक्यौं, भाषाको हिसाबले जो नियम जसरी भौगोलिक हिसाबले शाहले हामीलाई एक बनाउनु भयो, त्यसरी नै भाषाको हिसाबले हामीलाई एक बनाउने काम आधिकारिक भानुभक्त आचार्यले गर्नुभएको थियो। वास्तवमा त्यतिखेर जतिखेर उहाँले चाहिँ रामायणलाई नेपाली भाषामा उता गरेर के अरे भानुभक्तको रामायण चाहिँ प्रकाशित गर्नुभयो, उहाँले चाहिँ लेख्नुभयो, त्यस बेला चाहिँ वास्तवमा प्रत्येक घर घरमा रामायण सबैलाई कण्ठ हुने थियो। बरु अहिले चाहिँ रामायणको बारेमा जति जानकारी हुनुपर्ने हो त्यति जानकारी नहोला, त्यतिखेर चाहिँ रामायणको महत्व अत्यन्त बढी थियो, त्यो महत्वलाई अझ बढाउनको निमित्त सबैले भानुभक्तको योगदानको बारेमा चर्चा गर्नुपर्ने, भानुभक्तको बारेमा चाहिँ विभिन्न क्रियाकलापहरू गर्नुपर्ने आवश्यकता छ। यहाँले भने जस्तै वास्तवमा देशमा मात्रै नभइकन विदेशमा झन् यस्तो महत्व, जहाँ जहाँ नेपाली भाषीहरू छन् अब त्यहाँ भानुभक्तको योगदानको बारेमा चर्चा गर्ने, भानुभक्तकै निमित्त कार्यक्रम गर्नको निमित्त ठुलो बजेट छुट्याउने गरेको हामी सुन्छौँ, तर नेपालमा अलिकति त्यो भानुभक्तको महत्वको बारेमा अलिकति कम ध्यान दिएको कि भन्ने हामीलाई अनुभूति हुन्छ। यो भानु जयन्ती एउटा काठमाडौँमा एउटा नेपाल सरकारले एउटा कार्यक्रम त गर्छ, तर देशभरि जुन गर्नुपर्ने कार्यक्रम हो त्यो कार्यक्रम नगरिरहेको अनुभूति हुन्छ। त्यही सन्दर्भमा नै केही गर्नुपर्छ, सबै केही गर्नुपर्छ भनेर नै हामीले पोखरामा त्यो भानुभक्तको शालिक स्थापना गरेर थोरै भए पनि कार्यक्रम गरेका छौँ, तर जति कार्यक्रम गर्नुपर्ने त्यो कार्यक्रम हामीले पनि गर्न सकेका छौँ, किनभने यसको निमित्त अलिकति बजेटको पनि अपुग भइरहेको हामीलाई अनुभूति भइरहेको छ।
1: हजुर, अब यहाँले यो प्रसङ्ग निकालिहाल्नुभयो, जस्तै नेपालमा चाहिँ हामीले जसरी मनाउनु पर्ने थियो त्यसरी अझै मनाउन सकिरहेका छैन, वा भनौँ न सरकारले पनि यसलाई खुलेर मनाउनको लागि बजेटको व्यवस्था गर्न सकेको छैन भनेर यहाँले भन्नुभयो। जस्तै दार्जीलिङमा पनि होइन चौरास्तामा ठूलो पूर्णकदको शालिगमा त्यहाँ भव्य समारोहका बीच चाहिँ भानु जयन्ती मनाउने गरिन्छ, त्यो सँगसँगै सिक्किम लगायत अन्य क्षेत्रमा पनि जहाँ जहाँ नेपाली भाषीहरू छन् त्यहाँ भव्य समारोहका बीच चाहिँ भानु जयन्ती मनाउने गरिन्छ। किन नेपालमा चाहिँ किन यो खालको कार्यक्रमहरू वा भनौँ न यो औपचारिकताका लागि मात्रै मनाइने खालका जस्तो देखिने गरेर चाहिँ मनाइन्छ, यसलाई किन बृहत्तर रूपमा मनाउन सकिएको छैन?
2: एकदमै यहाँले भनेको एकदमै सान्दर्भिक विषय हो यो। अब दार्जिलिङको सिक्किमको कुरा यहाँले पनि गर्नुभयो, मैले पनि भने त्यहाँ चाहिँ एउटा राष्ट्रिय पर्वकै रूपमा भानु जयन्तीलाई मनाउने गरिन्छ, तर हामीले चाहिँ एउटा औपचारिक रूपमा एउटा काठमाडौँ मात्रै एउटा नेपाल संस्कृति मन्त्रालयले कार्यक्रम गरेको हामी पाउँछौँ, देशभरि जति हुनुपर्ने कार्यक्रम त्यो भएको छैन। अब हामीले पनि सहयोग नपाएको त होइन, तर जति सहयोग पाउनुपर्ने हो त्यो सहयोग पाइरहेका छैनौँ। यहाँ नेपालमा तीन तहका सरकार छन्, केन्द्र सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ। हामीले चाहिँ वर्षै पछि त्यो बजेट बनाउने बेलामा हामी प्रपोजल दिएर चाहिँ जान्छौँ स्थानीय सरकार प्रदेश सरकारमा, तर त्यो बजेट चाहिँ अब यो राष्ट्रिय किताबमा अलिकति थोरै भए पनि बजेट विनियोग गर्ने हामी राष्ट्रिय स्तरको प्रतियोगिता गर्छौँ, कविता प्रतियोगिता गर्छौँ, भानु सम्बन्धी चर्चा परिचर्चा कार्यक्रमहरू राख्छौँ भन्दाखेरि त्यो बजेट नपरिरहेको अवस्था छ। अब वास्तवमै भन्नु पर्दाखेरि अब हिजो यहाँसँग एउटा कार्य एउटा एक ठाउँमा हाम्रो भेट भएको थियो, यही सन्दर्भमा हेर्दाखेरि हामी भेट भएको थियो। यसकै बजेटको अनुरोध गर्नको निमित्त हामी विभिन्न ठाउँमा डुल्दै गर्छौँ, हाम्रो अपेक्षा अनुसार बजेट नपाइरहेको अवस्था छ, त्यसो गरेर कार्यक्रम गर्न पनि एकदम मुस्किल छ वास्तवमा विभिन्न बाङ्गलादेश संस्थाहरूलाई। भर्खरै भर्खरै अब गण्डकी प्रज्ञा प्रतिष्ठान गठन भएको छ एक वर्षपछि, पोखरा प्रज्ञा प्रतिष्ठान पनि मेरो कार्यकाल सकिएको 3 वर्ष हुन लागिसक्यो, अझै गठन भएको छैन, छिटो गठन होस् यी प्रज्ञा प्रतिष्ठानहरू र यस्ता कार्यक्रमको निमित्त यी प्रज्ञा प्रतिष्ठानहरूले पनि सहजता प्रदान गरून् भन्ने अनुरोध गर्न चाहन्छु।
1: अब यो भाषाकै जगेर्नाको लागि यस्ता खालका कार्यक्रमहरू हुने गर्दछ, खास गरी युवा पुस्तालाई आफ्नो भाषा संरक्षण र आफ्नो भाषाप्रतिको मोह जगाउनको लागि यो खालको कार्यक्रम हुने गर्दछ। तर कतिपय आलोचकहरूले के पनि भन्ने गर्छन् भन्दाखेरि भाषा मोह भनेको केवल वर्षको एक दिन भानु जयन्ती मनाएर वा कालो टोपी लगाएर मात्र झल्किँदैन, नेपाली भाषाको वास्तविक अध्ययन अनुसन्धान र विकासका लागि नयाँ पुस्तालाई यो प्रति चाहिँ समाहित गर्नुपर्छ भनेर भन्ने गर्छन्, यसको लागि चाहिँ के गर्नुपर्छ?
2: हजुर, यसको लागि अहिले पनि चर्चा गऱ्यौँ हामीले, वास्तवमा विभिन्न प्रतियोगिताहरू गर्ने, निबन्ध प्रतियोगिता, कविता प्रतियोगिता गरेर विद्यार्थीहरूलाई अलिकति रुचि जगाउने, वास्तवमा भानुभक्तको हुन् अथवा भानुभक्त मात्रै नभइकन नेपाली भाषा साहित्यको योगदानमा धेरै साहित्यिक विभूतिहरूको योगदान छ, वास्तवमा यो गण्डकी प्रदेश त अब भानुभक्तको मात्रै नभइकन कवि श्रीमती लेखनाथ पौडेल पनि यहीँ जन्मनुभयो, भाषा साहित्यको योगदानको निमित्त लोककवि अलिमिया जनकवि त्यसरी धर्मराज थापा लगायत चाहिँ विभिन्न साहित्यिक स्रष्टाहरूको जुन योगदान छ त्यो योगदानको बारेमा चर्चा गर्ने र नेपाली भाषा साहित्यको उन्नति प्रगति र विकासको निमित्त विभिन्न जुन संघ संस्थाहरू छन् त्यसलाई नेपालमा रहेका विभिन्न सरकार तिनवटा सरकार छन् तिनले सहयोग गर्ने र वास्तवमा जन जनमा नेपाली भाषा र साहित्यको योगदानको बारेमा महत्वको बारेमा बुझाउने गर्नुपर्छ विभिन्न कार्यक्रम मार्फत।
1: हजुर, अब भानुभक्त आचार्यले नेपालीलाई एउटा गुण लगाए, रामायण संस्कृतमा रहेको रामायणले नेपालीमा उल्टा गरेर एउटा हिसाबले भाषिक एकता गरे, यो एउटा भयो। त्यो सँगसँगै भानुभक्त आचार्यको जीवन एउटै रेखामा मात्रै हिँडेन होइन, उनको जीवन चाहिँ विभिन्न किसिमको उतार चढाव पनि आए, खासी उनको जीवनको एउटा महत्वपूर्ण पात्रको रूपमा पनि रह्यो। उनको जीवनबाट चाहिँ हामीले के सिक्न सक्छौ, आजको दिनमा आएर चाहिँ के सिक्न सक्छौ भन्ने लाग्छ, के प्रेरणा प्राप्त गर्न सक्छौ?
2: वास्तवमा उनी चाहिँ एउटा एकदमै सम्पन्न परिवारमै जन्मेका थिए, उनको बाल्यकाल हेर्दाखेरि एउटा ऐशारण्यमा बितेको हामी पाउँछौ उनको जीवनी पढ्दाखेरि, यहाँले भने जस्तै जुन झाँसीले एउटा घाँस बेचेर कुवा खनेर आफ्नो जुन नाम राख्ने आशयको जुन भनाई घाँसीबाट उनले सुने, भानुभक्तले सुने, त्यसपछि घाँसीबाट प्रेरणा पाएर उनले चाहिँ कविता लेख्न सुरु गरेको, वास्तवमा उनका कविताले चाहिँ राष्ट्रियता झल्केको हामी देख्छौँ। उनले चाहिँ भानुभक्तले चाहिँ रामायणलाई नेपालीमा उल्टा गर्नुको अलावा उनले अरू पनि कृतिहरू लेखेका छन्, जस्तै भक्तमाला, प्रश्नोत्तरमाला, वधु शिक्षा, अरू विभिन्न फुटकर रचनाहरू छन् होइन, कान्तिपुरको बारेमा लेखेका कविताहरू हामी सुन्छौँ। यसरी उनले उनको योगदान त्यतिखेर त्यस्ता महत्वपूर्ण कृतिहरू लेख्ने र एकदमै जटिल त्यो संस्कृतको रामायणलाई नेपालीमा उल्था गर्नु एकदमै महत्वपूर्ण कुरा हो, ज्यादै कठिन काम उहाँले गर्नुभएको छ, त्यसो भएर उनीबाट प्रेरणा दिन सक्नुपर्छ नेपाली भाषा साहित्यलाई अगाडि बढाउनुको निमित्त हामीले पनि केही गर्नुपर्छ। त्यतिखेर त्यो बेलामा पनि जुन उनले गरे त्यो महत्वपूर्ण काम गरेका छन्। छोटो समयमा उनी चाहिँ 1871 जन्मे, 1925 त उनको मृत्यु भयो, उनको धेरै लामो समय पनि उनी बाँचेनन्, यद्यपि उनले छोटो समयमा पनि महत्वपूर्ण काम गरे, यद्यपि उनको बाल्यकाल सुख सहरमा बिते पनि पछि यहाँले भने जस्तै उनको जीवनमा धेरै उतार चढाव आए, हामी सुन्छौँ मुद्दा परेर केही समय जेलमा पनि बस्नु पर्यो, जेलमा बस्दाखेरि पनि उनले रामायणलाई उल्था गरिरहेका थिए, त्यसबाट हामीले उनको जीवनबाट एउटा प्रेरणा लिएर रहिरहन सक्छौँ।
1: भानुभक्त स्मरण गरिरहँदाखेरि यो कवि मोतीराम भट्टलाई पनि बिर्सन हुँदैन। विक्रम सम्बत 1941 भानुभक्तको जीवन चरित्र होइन प्रकाशन नगरेको भए होइन भानुभक्तलाई हामीले आज यो यसरी स्मरण गर्न गरिरहेको पनि हुँदैन थियो होला। भानुभक्त र मोतीरामको यो साहित्यिक सम्बन्धलाई चाहिँ कसरी चर्चा गर्नुपर्छ, कसरी हेरिनुपर्छ जस्तो लाग्छ?
2: हजुर, एकदमै भानुभक्तले नेपाली भाषा साहित्यमा योगदान दिएका छन्, त्यसरी नै मोतीराम भट्टले पनि उत्तिकै योगदान दिएका छन्। अझ मोतीराम भट्टको त अझ जीवन झन् छोटो थियो, छोटो समयमा झन् उनले महत्वपूर्ण काम गरेका छन् र भानुभक्तलाई चिनाउनको निमित्त, यसरी हामीलाई भानुभक्त सम्झनको निमित्त भानुभक्तलाई चिनाउने काम नै मोतीरामले भट्टले गरेका हुनाले दुवैको सम्बन्ध पनि एकदमै महत्वपूर्ण रहेको र भानुभक्तलाई यसरी सम्झनको निमित्त मोतीराम भट्टको महत्वपूर्ण योगदान रहेको छ। यद्यपि मोतीराम भट्टको आफ्नै योगदान छ, त्यसबाट दुवै एउटा साहित्यिक विभूतिको रूपमा हामीले सम्झनुपर्छ।
1: अब अघि तपाईँले विद्यालयका पाठ्यक्रमका सन्दर्भमा भाषाको सन्दर्भलाई जोड्नुभयो होइन, जस्तै यस्ता राष्ट्रिय विभूतिहरूका कृति र इतिहासलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरूमा अझै हुन त यो सम्बन्धी पाठ्यक्रमहरू नभएका होइनन् छन्, अझै व्यवहारिक र यसलाई एकदमै हुन्छ नि प्रभावकारी ढंगले चाहिँ कसरी समावेश गराउन सकिएला ताकि यसलाई आगामी पुस्ताले पनि उहाँको योगदानलाई स्मरण गरेर होइन उहाँको यो भानुभक्त भनेको यस्तो रहेछ वा भनौँ न अन्य विभूतिहरू पनि यस्तो रहेछ भनेर स्मरण गर्न सकिरहोस्।
2: हजुर, अब पहिला हामी पढ्दाखेरि जति विभिन्न साहित्यिक स्रष्टाहरूको चाहिँ गीत कविताहरू निबन्ध कथाहरू हामीले पाठ्यक्रममा पाउँथ्यौँ त्यो अझै अपुग भएको हो कि भन्ने अहिले चाहिँ अनुभूति हुन्छ। वास्तवमा नेपालका साहित्यकारहरू भानुभक्त देवकोटा लेखनाथ जस्ता जुन स्रष्टाहरू छन् ती स्रष्टाहरूका चाहिँ कृतिहरू वास्तवमा हामीले अन्तर्राष्ट्रियकरण गर्न सक्ने हो भने नेपालीमा पनि उद्धार गर्ने उनका कृतिहरूलाई र अङ्ग्रेजी माध्यममा पनि अङ्ग्रेजी विषयमा पनि उनको उनका विषयवस्तुहरूलाई पाठ्यक्रममा राख्ने र अन्तर्राष्ट्रियकरण गर्न सक्ने हो भने वास्तवमा नेपाली साहित्यकारहरूको जुन मर्म छ उहाँहरूको जुन जीवन छ उहाँको जीवनलाई अन्तर्राष्ट्रियकरण गरेर नेपाली भाषालाई अन्तर्राष्ट्रिय गर्न सकिन्छ भन्ने लाग्छ। त्यसको निमित्त हामीले पहल गर्नुपर्छ वास्तवमा सरकारको तर्फबाट होस् अथवा साङ्गमिक संस्थाको तर्फबाट होस् अथवा अरू सामाजिक संस्थाको तर्फबाट होस् एउटा अन्तर्राष्ट्रियकरण गर्न सक्न पाए हुन्थ्यो भन्ने लाग्छ।
1: अन्तमा यस चाहिँ 213 भानु जयन्तीको पावन अवसरमा खास गरी पोखरामा मनाउन लागि यो कार्यक्रमको सन्दर्भमा सम्पूर्ण नेपाली भाषा प्रेमी वा रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई के भन्नुहुन्छ?
2: हजुर, हामीले यो 213 भानु जयन्तीको सन्दर्भमा छोटो चर्चा गर्यौं। यसको निमित्त नेपाली भाषा साहित्य कलालाई सबैले माया गरौं र नेपाली भाषा साहित्य कलासँग सम्बन्धित कार्यक्रमहरूमा सधैँ सहभागी हुने गरौं र यो 213 भानु जयन्ती जुन असार 29 गते मनाइँदैछ मानव अधिकार चोकबाट बिहान 7:30 बजे सहभागी भएर 8 बजे भानु प्रतिमा चोक फुलबारीमा पुलिस समारोह जुन परिणत हुँदैछ त्यहाँ आएर छोटो कार्यक्रममा सहभागी भइदिनु हुन पनि सबैलाई हार्दिक अनुरोध गर्दछु। नेपाली भाषा साहित्य कला सङ्गीतको विकास संरक्षण सम्वर्धनमा सबै लागि परौं
1: हजुर। यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ र आउँदै गरेको यो भानु जयन्तीको शुभकामना र कार्यक्रम सफलताको पनि शुभकामना।
2: हजुर, धेरै धन्यवाद यो महत्वपूर्ण अवसरको निमित्त रेडियो अन्नपूर्णको निमित्त यहाँलाई अनि यहाँको संस्थालाई हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु।
1: हस्, धन्यवाद, नमस्कार।
2: नमस्कार,
1: हुनुहुन्थ्यो भानु बाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष एवं पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल हामीसँग कुराकानीमा जोड्दै हुनुहुन्थ्यो। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्तीको सन्दर्भमा पोखरामा यो कार्यक्रम हुँदैछ। मूल समारोह पोखरा एघार फूलबारी भानु प्रतिमा चोकमा हुँदैछ। विशेष गरेर मानव अधिकार चोक चिबलढुङ्गाबाट प्रभात फेरी आयोजना गरेर यहाँ चाहिँ मूल समारोह आयोजना हुँदैछ र भानुको योगदान र भानु जयन्तीको सन्दर्भमा हामीले कुराकानी गर्यौं। यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु। नमस्कार।

0: प्रोसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
5: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
8: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
8: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती गिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM, एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 इयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA, 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT, 4 इयर्स प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BVA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM, science and management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौं। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा
1: सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोर पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी,
0: कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ।

0: लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: टीएनटी एक्सप्रेस
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5538-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो
2: हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्छन् त डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
8: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
7: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
9: मलाई तिम्रो माया नभएको होइन
10: हो मलाई तिम्रो माया नभएको होइन माया त गाढा छ तर यो समाज तेर्थै भयो पिरती के चेकिन्थ्यो सूर्यलाई हातैले गर्नु गरे जाँदैन गर्नु गरे जाँदैन

አየር ላይ ታላላቅ መራፈቅ በተሳይለ ለጥይት ያሩ ከሌብኒ የሰማ አስከባራ ባሪ ማውረስ አጥተይሉ

0: देशको सबैभन्दा विकसित ठाउँ, त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखाना हौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161527426537526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01605686536, मोबाइल 98560036।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4 गुड मर्निंग पोखरा।
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhando hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances. Behcher ko bani lagcha.
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौं। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 06450424, 98084-46525।
7: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
4: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुका मारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुर्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन फ्री टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोत्यो MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9856007729
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028 59321 061

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331 97614 11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-576-044।
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
4: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
4: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
4: न्यूरो सर्जरी सेवा
5: बाल रोग
4: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
4: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
4: नेत्र रोग
5: दाँत तथा मुख रोग
4: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
4: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
4: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
4: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
4: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
4: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
7: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
6: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्र

0: योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061 454 699, 452 715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: फोन सँग सधैँ रिवार्डेड।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरै पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन डाक्टर वन्दना श्रेष्ठ
7: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको TMT हल्चर PFT युरोफ्लोमेट्री डायलोसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-26-553-834।
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara 8 Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
8: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: इट्स अ गोल हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन
1: हिमस्टार फर अ कम्प्लिट होम

0: গুগল। বাটসালিয়া পোখরা ক্লিনিক, নিউ রোড, পোখরা। ফার্টিলিটি হোপলাইন 01-597-0611।
1: हेलो
2: हजुर, नमस्कार।
1: हेलो
2: नमस्कार काका, सुन्नु भएन?
1: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज, सुन्नु भएन?
1: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
2: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्छन् त डाक्टर?
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: 93.4 आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छड्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ

0: अय्या नि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9856000536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिङको आजको यो अर्को नयाँ श्रृङ्खलामा शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम सबिन हो र तपाईँ हामीलाई विभिन्न माध्यम मार्फत एकैसाथ सुनिरहनु भएको छ र आज मिति 2083 साल असार महिनाको 25 गते बिहिबारको यो बसाई अन्तर्गत छौं। हामी 2026 7/9 छ, जुलाई 9 तारीकमा हामी छौं। पोखरा आसपासमा बिहानबाट नै त्यस्तै छ अवस्था, धम्मधुम्म होइन, तपाईँकोतिर के छ हालखबर भन्दै गर्नुहोला, बताउँदै गर्नुहोला, कुराकानी गर्नेछौँ हामी आजको यो बिहिबारको बसाई अन्तर्गत पनि। र केही ठाउँमा बाढीको सम्भावना पनि छ, पानी पोखरा आसपासमा गए राति रातभरि जस्तो नै परिरहेकै थियो, फ्याटोफुट्टो होइन। तपाईँकोतिर के छ आज हालखबर बुझ्छु म, होइन, तपाईँले रोजेको कुनै गीतहरू छ भने पनि हामी बजाउनेछौँ। खासै त्यस्तो प्रश्न उत्तर केही पनि रहँदैन, सुरुवातमा एउटा मिठो गीत राख्छु, त्यस पछाडि म थप जानकारीसहित कार्यक्रममा उपस्थित हुनेछु। यहाँहरू सुन्दै गर्नुहोला र सहभागिता जनाउँदै गर्नुहोला।

0: ओके साँच्चै कि माझी दाईले जुनीभरि ढुङ्गा त तार्छन् होइन, तर तार्दा तार्दै आफू चाहिँ वारी नै रहेको उनलाई कहिल्यै थाहा हुँदैन अरे कि। त्यही भएर तपाईँले पनि जिन्दगीभर होइन आफ्नो यात्रा गरिरहनुहुन्छ आफ्ना छोराछोरीको लागि, आफ्नो परिवारको लागि, तर आफू उमेर घट्दै गएको होइन, हुन त सबैको उमेर घट्ने हो, तर पनि एउटा लक्ष्यमा पुर्याइसके पछाडि त्यो सन्तुष्टि फेरि छुट्टै हुन्छ कि होइन। त्यो सङ्घर्ष, त्यो बलिदान, त्यो त्याग, त्यो माया, त्यो मोह सबै कुराहरू समेटिन्छन् कि होइन त। त्यस्तै जस्तो यो गीतमा पनि त्यस्तै त्यस्तै भनिएको थियो कि अरूलाई उद्धार गर्दा गर्दै, अरूलाई पारी तार्दा तार्दै होइन, आफू चाहिँ वारी नै रहेको कुरा, आफू चाहिँ बुढेसकाल लागिसकेको कुरा होइन, गीत मार्फत प्रस्तुत भएको थियो। उदित नारायण झाले गाउनु भएको यो आवाज तपाईँको लागि मैले कार्यक्रमको शुरूआतमा राखेँ। कार्यक्रम पोखरा कलिनमा हामी छौं र मैले हरेक दिन एउटा एउटा पोजिटिभ कुराहरू गरिरहेको हुन्छु। तपाईँले कतिको ख्याल गरिरहनु भएको छ होइन, मान्छेको जीवनमा हरेक पटक पोजिटिभ कुराहरू आवश्यक पर्छ कि, सकारात्मक कुराहरू भनौँ न। हाम्रो दिमागले पनि कस्तो सोच्छ भन्दाखेरि त्यो भाइब्सहरू हुन्छ नि त, जस्तो कि सकारात्मक कुराहरू लियो, सकारात्मक कुराहरू सोच्यो भने त्यस्तै त्यस्तै हुँदै जान्छ कि, सकारात्मक राम्रो राम्रो हुँदै जान्छ भनौँ न होइन। तपाईँले नराम्रो कुरा सोध्नुहोस्, मलाई त के भयो होला, के भयो होला, कसो भयो होला, तपाईँ आफ्नो शरीरमा पनि ए मलाई यस्तो भयो यस्तो भयो भन्न थाल्नुहोस्। तपाईँलाई त्यो नभएको भए पनि त्यो भएको अनुभूत भइहाल्छ कि, तपाईँ उस्तै परे हस्पिटलको बेडमा पुग्नुपर्ने हुन्छ कि। त्यही भएर मानिसलाई चाहिने भनेको एउटा सकारात्मक ऊर्जा हो कि, तपाईँको त्यो हर्मोनलाई पनि तपाईँ आनन्द लिनुहोस् होइन, जिन्दगीमा एकदम फुल मेडिटेसन गर्नुहोस्, आनन्द लिनुहोस्। तपाईँलाई केही छैन भने पनि तपाईँलाई त्यसै आनन्द लाग्छ कि, त्यसै भोग लाग्छ, त्यसै मिठो निन्दा लाग्छ होइन। त्यही भएर जिन्दगी जिउन सिक्नुपर्छ कि, छोटो छ अवधि, त्यो छोटो अवधिमा किन रिस, किन राग, किन त्यो मोह, धेरै ठूलो अपेक्षा हामी राख्नु पनि हुँदैन होइन, नपाउने कुराको कहिले अपेक्षा राख्नु हुँदैन कि, तर लक्ष्य चाहिँ लिनुपर्छ, अपेक्षा चाहिँ ठूलो कुराको राख्ने होइन कि। त्यही भएर आफ्नो क्षमता दक्षता के हो होइन, कसो हो, प्रत्येक मान्छेमा प्रत्येक व्यक्तिमा एउटा एउटा अन्तर्निहित क्षमता हुन्छ कि होइन, तँलाई यो गरेर खा भन्ने दिएकै हुन्छन् होइन। त्यही भएर यो धरतीमा जन्मिसके पछाडि एउटा एउटा दक्षता क्षमता भन्ने कुरा सधैँ सबैको हुन्छ, त्यो नहुने भन्ने हुँदैन। कसले कति लिन सक्छ, कति त्यसलाई पहिचान गर्न सक्छ भन्ने कुरा मात्र महत्वपूर्ण हुन्छ कि होइन। ओके, यिनै यिनै कुराहरू हुन्। अब तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ, कतै बाढी पहिरोको जोखिम छ, कहीँ कतै त्यस्तो छ भन्ने लाग्न सक्छ भने यो लुम्बिनी प्रदेशमा पाल्पा गुल्मी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। यो रिद्दीकोट गाउँपालिका तीन मालमूलमा पहिरो खसेर यो पाल्पा गुल्मी सडक खण्ड यति बेला पूर्ण रूपमा अवरुद्ध छ। तपाईँ त्यतातिर यात्रा गर्दै हुनुहुन्छ भने पनि ख्याल गर्नुहोला, मेची राजमार्ग पूर्ण रूपमै अवरुद्ध छ इलामतिर। तम्बोर करिडोर सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै बेनी जोमसम सडक खण्ड खुलिसकेको छ। हिजो मात्र दुई ठाउँमा पहिरो खसेर अवरुद्ध भएको बेनीबाट मुस्ताङ जोमसम जोड्ने बेनी जोमसम सडक खण्ड भनिन्छ जसलाई, त्यो सड़क खण्ड पूर्ण रूपमा खुलिसकेको छ। त्यस्तै अब पृथ्वी राजमार्गमा पनि एकदमै निर्वाध सञ्चालनमा छन् गाडीहरू। सिद्धार्थ राजमार्ग पास्याङजा हुँदै बुटवलतर्फ लाग्ने पोखरा बागलुङ राजमार्ग, यो पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी, बेनी होइन त्यतातिर मुस्ताङतिर जाने यो राजमार्ग पनि एकदमै पूर्ण रूपमा सञ्चालनमा छ। खासै त्यस्तो अवरुद्ध केही छैन। अब यो मध्य असारबाट पनि, असार महिना पनि सकिने लागिसक्यो होइन, अब श्रावण महिना लाग्छ। श्रावण महिना लागिसके पछाडि अलिक छुट्टै खालको भाइब आउँछ कि फेरि होइन, त्यो तपाईँले पनि महसुस गर्नुभएको छ होला कि, बोलबम हुन्छ होइन। त्यसपछि महिला दिदीबहिनीहरूले हरिया चुराहरू, हरिया पोसाकहरू लगाउने आउँछ, अनि छुट्टै छुट्टै खालको भाइब हुँदै हुँदै हुँदै हुँदै जान्छ कि, अनि बिस्तारै चिसो चिसो चिसो चिसो होइन हुँदै हुँदै त्यो एउटा स्टेजहरू बिहान बेलुका होइन अर्कै खालको भाइब आउँछ कि होइन। अनि अब यो असार महिनाको बेलामा जताततै हरियाली पनि हुने बेला हो होइन, अनि बिस्तारै त्यो घाम पनि प्यारो लाग्न थाल्छ होइन, अनि अर्कै अर्कै हुँदै जान्छ कि होइन। अनि चाडपर्वहरू पनि आउँछन्, नाग पञ्चमी, त्यस पछाडि बिस्तारै तिज आउँछ होइन, त्यो एउटा खालको भाइब छुट्टै खालको हुन्छ कि होइन। सबैजना काम सकेर होइन, गाउँघरतिर पनि अब काम सकेर खासै त्यति धेरै काम हुँदैन नि त होइन, त्यही खेतहरू गोड्ने, घाँस काट्ने, बस्ने, हरियाली जताततै छुट्टै खालको हुन्छ कि। त्यो धान एकदम त्यो धान खेतहरू सर्रकै हरियो बेलामा यस्तो दामी लाग्छ मलाई होइन, सायद तपाईँलाई पनि लाग्छ होला, त्यो बसाउने खालको धान हुन्छ नि अझ होइन, त्यो एकदम मगमगमग बास्न आइरहेको त्यो भाइब्स छुट्टै हुन्छ कि होइन. ओके, यिनै यिनै कुराहरू हुन्, कुरा गर्दा गर्दै कहाँबाट कहाँ पुग्छ भन्ने कुरा थाहै हुँदैन कि होइन. ल आउनुहोस् कुराकानी गरौँ एकैछिन, 0165340040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि अनिहरूबाट सबै यति बेला तपाईँको साथमै छु. हामीलाई फेसबुक लाइभ मार्फत पनि यहाँहरूले कमेन्ट गर्न सक्नुहुनेछ, तपाईँ कमेन्टलाई म कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छु. यहाँहरू 0165340040 मार्फत आउनुहोला. अब आज यो बिहिबारको बसाइमा खासै त्यस्तो केही छैन, यसो गफगाफ गर्ने जस्तै त हो नि होइन, यो विषयवस्तु लिएर आएर बहस गर्ने काम चाहिँ म गर्दिनँ. अहिलेको लागि एकजना साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ. नमस्ते. मिस कल नहान्नुहोस् न हो, मिस कल नहान्नुहोस्. हामीलाई फेसबुक लाइभमा कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ धेरैजना साथीहरू हुनुहुन्छ कमेन्ट गर्ने, उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु. र शिवकुमार विश्वकर्माले कमेन्ट गरिसक्नु भएको छ हामीलाई, पोखरा दश औद्योगिक क्षेत्रदेखि, समयले सिकाएको पाठ हो, आशा गर भरोसा कसैमाथि नगर, माया गर मरिहत्ते कसैको नगर. सुप्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन. सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज बिहानैदेखिको मौसम शीतल शीतल छ है भन्नुभएको छ. साह्रै मिठो गीत सुन्न पाइयो अरे हो शिव, ल थ्याङ्क यू. हिजो तपाईँले भनेको गीत बजाउन पाइनँ मैले है, अब आज सम्भव भएसम्म लेख्नु होला, त्यो हिजोको कमेन्ट फेरि अहिले हेर्न मिल्दैन के रहेछ, सुन्दै हुनुहुन्छ हामीलाई पक्कै पनि, थ्याङ्क यू है त शिव, सम्झिँदै गर्नु होला. यति बेला क्रममा कृष्ण परियारले कमेन्ट गर्नुभएको छ कार्यक्रम सुनेर, नमस्कार नमस्कार हजुर, सुनिरहेको छु. यताको मौसम गडबड होला जस्तो छ, पोखरा आउने तयारी गरेको, मौसमले साथ नदिने हो कि जस्तो लागिरहेछ, पानीको रिमझिम बर्सातको बेला बजाउनु त अरे हो. ल कृष्ण, हामी सुन्छौ है त, त्यो गीत सुन्नै पाइएको छैन, पानी त परेको छैन तर पनि पानीको रिमझिम भनेर गीत सुन्न मजै हुन्छ कि होइन. कृष्ण परियार हुनुहुन्थ्यो हामीलाई नौडाँडाको शिला टेलरदेखि सम्झिनु भएको थियो, एकदम सफल व्यवसायी हुनुहुन्छ, आफ्नो काममा एकदम दत्तचित्त भएर लाग्ने सबैजनाको प्यारो मान्छे होइन त कृष्ण, एकदमै थ्याङ्क यू सो मच कृष्णलाई. कहिलेकाहीँ रेडियो अन्नपूर्णको पनि एकदम शुभचिन्तक, ल न कृष्ण यस्तो गर्नु पर्यो भन्दाखेरि नाइ, उहाँको शब्द उहाँको मुखबाट कहिले आएको मैले अहिलेसम्म थाहा पाएको छैन कि होइन. आज त बजाइदिनु न है आमा गुन्द्रुक किनामा के लेख्नु भयो, किनामा गीत सुनाउँ न हो भन्नुभएछ, अलिक स्पष्ट भएन है तपाईँहरूले लेखेको, फेरि लेख्नु होला है त शिव, तपाईँले लेखेको ठ्याक्कै बुझ्नै सकिनँ म. 0165340040 स्टुडियो टेलिफोन नम्बर खुला छ, तपाईँसँग कुराकानी गर्नको लागि उपस्थित छु यति बेला अनिहरूबाट. सबिन, सबैजना आफ्नै आफ्नै काममा हुनुहुन्छ होला, कोही घरको काम गर्दै हुनुहुन्छ होला, खाना खाँदै अथवा खाना बनाउँदै पनि हुनुहुन्छ होला, कोही पसलमा आइसक्नुभयो काम गर्दै सुन्दै गर्नुभएको छ होला, धेरैजनाले सुन्नुहुन्छ होइन. कहिलेकाहीँ आएन भने आज किन आएन भन्नुहुन्छ कि, एकजना दिदी हुनुहुन्छ होइन, मैले तपाईँलाई भनिराख्छु नि त, हाम्रो यो महेन्द्रपुल मेडिकल लाइनको भित्रपट्टि उहाँसँग अस्ति पनि फेरि एक दिन भेट हुने अवसर मिल्यो, त्यता गइरहेको छु त्यहाँ खाजा खानुको लागि होइन. अनि दिदीले आज त कार्यक्रममा आएन भन्नुभयो कि, हाम्रो रिता दिदी हुनुहुन्छ होइन, रिता लिम्बू दिदी सुरिताज बुटिकबाट, उहाँले पनि एकदम मेरो कार्यक्रम नियमित सुन्नुहुन्छ कि होइन. आज सुन्न पाइएन भन्नुभयो अस्ति एक दिन कहिले जाँदाखेरि होइन, हिजो अस्ति जाँदाखेरि फेरि आज त आउनु भएन भाइ भन्नुभयो. दिदीले एकदम नियमित सुन्नुहुन्छ, टक्क रेडियो राखेर होइन काम गर्दै. ल दिदी, भेट भएछ भने होला आज पनि है, खाजा खाना त्यता आइयो भने भेट हुनसक्छ. रिता दिदी धेरै सम्झिरहेको छु कार्यक्रम मार्फत है त. 0165340040 यहाँहरूको लागि खुला छ, स्टुडियो टेलिफोन लाइन मार्फत तपाईँ आउनु होला. 11:17 गइसकेको छ, कार्यक्रम पोखरा कलिनमा हामी छौं, पोखरा कलिनको व्यवसाय अन्तर्गत रहेर कुराकानी गर्ने क्रममै तपाईँसँग यति बेला क्रममा उनीहरूबाट सबिन यहाँहरूको साथमै छु. गुन्द्रुक किनामा गीत हो दाई भन्नुभएको छ, हुन्छ यो गीत म खोज्छु, भेटिएसम्म म बजाउनेछु. पछिल्लो समय गुन्द्रुक भन्दा बित्तिकै यस्तो छुट्टै खालको त्यसको भाइब्स आउँछ कि होइन, गुन्द्रुक भन्ने बित्तिकै अब सबैजनाको मिठो प्यारो होइन, अझ यसको महत्व अझ विदेशतिर बढिरहेछ कि होइन, नेपालबाट धेरै विदेशतिर गुन्द्रुक पठाइँदो रहेछ, आफ्ना को हुनुहुन्छ आफन्तहरूको लागि पार्सलको रूपमा गुन्द्रुक सुकुटी लगायतका यस्ता चिजहरू चाहिँ धेरै जानिरहेछन् कि होइन, त्यही भएर गुन्द्रुकको महत्व आफ्नै ठाउँमा छुट्टै छ कि, अमिलो अमिलो स्वादमा टक्क गुन्द्रुकको झोल बनाएर खाँदा फेरि मजै बेग्लै हुन्छ नि त होइन. तपाईँले पनि खानुभएको छ होला, आज पनि खानुभयो कि के थाहा होइन. शून्य 61543 तपाईँको लागि खुला छ. आउनुहोस् कुराकानी गरौँ, गफगाफ यो छँदैछ. हाम्रो तपाईँ हाम्रो मेलो मेसो यही नै अनुसार अगाडि बढ़िरहेकै छ. 11:18 गइसकेको छ स्टुडियो घडीमा. कार्यक्रममा हामी गीत तपाईँसँग र सँगसँगै केही महत्वपूर्ण जानकारी सँगसँगै रहन्छौ. आज मैले खासै त्यस्तो विषयवस्तु केही पनि ल्याएको छैन, मात्र कुराकानीलाई अगाडि बढ़ाइरहेको छु. अब मैले एउटा थोरै प्रसंग जोडेँ है त टेलिफोन कुर्दै गर्दाखेरि. सरकारले शैक्षिक परामर्श केन्द्र यानि कि कन्सल्टेन्सी भनेर तपाईँले बुझ्नुहुन्छ नि होइन, कन्सल्टेन्सी सञ्चालनलाई अब थप नियमन र कड़ाई गर्ने भएको छ. हिजो मात्रै बसेको यो मन्त्री परिषदको जुन सरकारको बैठकले कन्सल्टेन्सी सञ्चालन गर्ने नियमन शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 समेत स्वीकृत गरेको छ. मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र आर्थिक कारोबार विद्यार्थी सुरक्षित तथा सेवा गुणस्तर सम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो. नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न अब 25,00,000 रूपियाँ धरौटी राख्नुपर्नेछ. साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्ने हुन्छ. अब मन्त्रालयबाट अनुमति नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन. भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको नियमन गर्न प्रदेश र पालिकाले सक्नेछन् भनेर भनिएको छ. अब यो जो शैक्षिक परामर्श भनेको बाहिर विद्यार्थी पढ्नको लागि बाहिरको कन्ट्रीमा पठाउने व्यवस्था हो. तर नेपाल यताबाट पठाए पनि उता कार्डहरू नदिकन होइन, निश्चित पढाइ पूरा गरिसकेपछि नेपालतिरै पठाइदिनुपर्ने हो कि? बाहिरी राष्ट्रहरूले उतै उतै राखिदिनुहुन्छ अनि नेपालको जनशक्ति जति सबै उतै खप्पिरहेछ कि होइन. कस्तो भन्दाखेरि अब यताबाट दक्षिण जनशक्ति नै हो आखिर उता बाहिर जाने भनेको होइन. अब यो युरोपियन कन्ट्री लगायत यी अरू अरू कन्ट्रीहरूतर्फ अब यता खाडी मुलुकहरूमा त अब कामदारकै रूपमा जानुहुन्छ. उहाँहरू कामको भिजा सकिएपछि ठ्याक्कै फर्किनुहुन्छ होइन, त्यस पछाडि फेरि भिजा थपेर जाने कुरा छुट्टै भयो. तर अरू अरू देशतिर जस्तो अस्ट्रेलिया, अमेरिका, जापान होइन, न्युजिल्यान्ड होइन, यी देशहरूमा कस्तो भयो भन्दाखेरि जर्मनी, पोर्चुगल अब उता कार्ड बनाइदिने, उता विद्यार्थी भिजामा गए पनि अनि उतै उतै राखिदिने. त्यसले गर्दाखेरि पनि निश्चित पढाइसके पछाडि नेपालतर्फै फर्काइदिने व्यवस्था गरियोस् होइन. यो भयो भने अझ गजब होला. नेपालको जनशक्ति नेपालमै आएर केही गर्न खोज्नुहुन्छ होला. त्यही नै हो यो कन्सल्टेन्सीको कुरा. फोन कुर्दै गर्दाखेरि तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियो टेलिफोन नम्बर 061543040 खुला छ. एकजना साथीसँग त कुराकानी गरौँ न भन्ने लागिरहेको छ. कोही सुन्दै हुनुहुन्छ भने आउनुहोस् न, गफखाप गरौँ. स्टुडियोको टेलिफोन नम्बर यहाँहरूको लागि नै हो, खुला छ. कुराकानी गर्नको लागि आउन सक्नुहुन्छ. एकजनासँग कुराकानी गरेपछि ब्रेक राख्न नि मलाई गजब हुन्छ कि फेरि होइन. ल ठिक छ, अब एकजना साथी आउनुभयो मेरो आग्रहलाई सहर्ष स्वीकार गरेर. कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर.
1: नमस्कार.
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हेलो.
1: नमस्कार
0: हजुर. नमस्कार हजुर, काबिर हो?
1: हजुर हजुर.
0: के छ काबिर मियाको हालखबर?
1: तपाईँहरूको आशीर्वाद ठिकै छ, राम्रै छ
0: है.
1: हजुर.
0: अनि कता कता जानुभयो साइकल लिएर?
1: होइन, त्यही त्यसैको लागि हजुरसँग सोधौँ भनेर. बर्खा पनि लागेछ होइन. अब माल सामानहरू सबै झोलामा प्याकिङ गरेर हिजोदेखि राखेको है. यसो धेरै भयो स्याङ्गातिर पनि नभएको. त्यो दफा चाहिँ म घुम्नै गएको छैन है. एकचोटि भेटघाटको लागि आज भन्दा 7-8 वर्ष पहिले त हाम्रो कान्छोपा हुनुहुन्थ्यो, उहाँ बित्नुसक्नु. उहाँको घरमा गएर कुखुरा सुखुरा मजासँग बेलुकी बनाएर छोरो आयो साइकलमा भनेर रमाएर आउनुभयो थियो है. त्यो झल्को याद आएको हुनाले उहाँ त हुनुहुन्न, तर कान्छीमा चाहिँ हुनुहुन्छ. अनि एकजना फुपू पनि हुनुहुन्छ कि. त्यो भएर यसो त्यसै जान पनि अलि बाटोमा अलिक झ्यावै हुन्छ. त्यो भएर आफ्नो यसो व्यवसाय लिएर अलिअलि घडीसडी यसो सामानहरू हालेर बेच्दै बेच्दै जाउँ कि भन्ने सोच गरेछु. अब हजुरको सल्लाह चाहियो मलाई. अब जान्दिनँ झन् बर्खा मास, अब हजुरले यसो भनिदिनु पर्यो
0: भने. ए भनेपछि मेरो सल्लाह बमोजिम तपाईँ अगाडि बढ्ने है.
1: हजुर.
0: भनेपछि मैले सल्लाह दिनु पर्यो.
1: हजुर हजुर.
0: ए ल, अब यस्तो हो, बर्खाको बेला छ, फेरि साइकलमा यात्रा जाँदाखेरि यात्रा गर्दै जाँदाखेरि बढी भारी पानी पर्यो भने गाह्रो पनि होला होइन. यो बेलामा सकभर यतै यतै बस्नुहोस्, अब यो भदौ लगाएपछि निस्कन्दा राम्रो होला. कसो हो काव्य?
1: सामानहरू रेडी बनाएर राखेको छु.
0: ए सामान रेडी बनाइराख्नु भएको छ है मिलाएर निस्कँदा नि भयो यसो
1: धेरै समय त लाग्दैन धेरै लाग्यो त्यही 4-5 घन्टा लाग्ला
0: चार पाँच घन्टा त पुगिहालिन्छ त्यही पनि बिहान बिहानै निस्क्यो भने खासै असर नपर्ला छट्ट गएर बस्नलाई त होइन यसो बाहिरको वातावरण हेरेर जाँदा ठिकै पनि होला
1: हजुर हजुर
0: ल ठिक छ अनि त्यही गाउने कि अथवा केही सुन्ने के छ ल भन्नुहोस् के गर्नुहुन्छ केही गीत गाउने अथवा केही सुन्ने के छ तपाईँको
1: होइन अब हजुरले सल्लाह दिएपछि जान्छु यसो घुम्नु घुम्नु दुई चार दिन बसेर आउँछु
0: ल ल ठिक छ त्यसो भए त्यता गएपछि फोन गर्नु होला है त
1: हवस् हवस् नमस्कार हजुर
0: हवस् नमस्ते उहाँ हुनुहुन्थ्यो काबिर मिया हामीलाई मिया पाटनदेखि फोन गर्नुभएको थियो उहाँ चाहिँ खासमा मिया पाटनमा बस्नुहुन्छ उहाँ घर चाहिँ मिया पाटन होइन उहाँले यो घडीहरू सम्बन्धी घडी मर्मत सम्हार सम्बन्धी काम गर्नुहुन्छ मेरो पनि एउटा काम गरिदिनु भएको थियो उहाँको सिद्धार्थ चोकमा पहिला पसल नै थियो कि अहिले पसल चाहिँ छोडिसक्नु भएछ अहिले साइकलमा उहाँ विभिन्न ठाउँ घुम्दै साइकलमै उहाँ यहाँबाट दमौली पनि पुग्नुहुन्छ यहाँबाट पर्वत पनि पुग्नुहुन्छ साइकलमै यहाँबाट स्याङ्जा पनि पुग्नुहुन्छ जेस् काबिर एकदम गजब मान्छे खुसी लाग्यो सम्झिनुभयो मिया पाटनदेखि हुनुहुन्थ्यो 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ तपाईँसँग कुराकानी गर्नको लागि टेलिफोन लाइन मार्फत हामी उपस्थित भइरहेका छौँ एकैछिन ब्रेक राख्छु ब्रेक पछाडि आउँछ है त
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार हुने समस्याहरू
3: हृदय घात
2: हाई ब्लड प्रेसर
3: हार्ट फेल
2: छातीको दुखाई तथा थकान
3: मुटुको भल्कमा समस्या
2: मुटुको बाथ रोग
3: हाई ट्राइग्लिसेराइडिटिजी
2: मुटुको धड्कनमा अनियमितता
3: हाई कोलेस्ट्रोल
2: पेसमेकर राखेको वा राख्नु पर्ने
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ
3: गरेको वा गर्नुपर्ने
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
4: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
2: पुनश्च फोनबाट पनि

0: भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी
2: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: भरोसाको यो यात्रा बिग मार्ट

0: शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङ द्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: एडमिशन ओपन इन इन्जिनियरिङ एन्ड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions, announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
6: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि डेभलपमेन्ट बैंकको पहल।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: Hello, Pokhara calling.
1: Okay, commercial breakfast. Hari, yahan le fir pani swagat cha. Karyakram Pokhara calling suni rahnu bhayeko cha. FM band ko 93.4 megahertz sang sangi hamro online madhyam marfat hami kehi sath live ma chhau. 11 bajera 34 minute gayeko cha studio ghadi ma. 61540 marfat hami कुराकानी गरिरहेका छौं र यति बेला क्रममा हामीलाई धीर बहादुर गुरुङले हाम्रो कार्यक्रम नियमित रूपमा सुन्नुहुन्छ र कमेन्ट पनि गर्नुभएको छ र लेख्नुभएको छ सबिन भाइले आज बडो सत्य र जीवनमा पर्ने सत्य घटना तथा उद्देश्यको बारेमा बयान गर्नुभयो मेरो जीवनमा यो लागू भइरहेको छ यस्तै सबै को घैटोमा घाम लाग्ने कुरा थ्याङ्क यू भेरी मच फर रेडियो सुन्दैछु विगत 10-15 वर्षदेखि रेडियो सुन्दै आइरहेको छु भनेर हामीलाई धीरबहादुर गुरुङले लामाचौर मध्यम पथबाट कार्यक्रम सुन्दै गरेको जानकारी दिनुभएको छ र मैले गरेको कुरा मलाई बडो चित्त बुझेछ खुशी लाग्यो मेरो जीवनमा पनि यस्तै थियो सत्य कुरा थियो जुन तपाईँले प्रष्ट पार्नुभयो भनेर भन्नुभएको छ मेरो कुराले मन छोएछ है थ्याङ्क यू धेरै धेरै धन्यवाद है त अर्जुन सापकोटा र मेलिना राईको झल्लीको तिम्रो बोलको गीत सुनाइदिनु होला भन्नुभएको छ धेरै गीतको डिमाण्ड आइसकेको छ अब सुरुवात माथिबाटै गरौं होला पहिला कृष्णले रोज्नु भएको एउटा गीत सुनिहालौं त्यस पछाडि अनि शिवले रोज्नु भएको अनि त्यस पछाडि धीरबहादुरले रोज्नु भएको यति सुन्दा सुन्दै त कार्यक्रमबाट छुट्नुपर्ने बेला पनि होला होइन साथी सहभागिता त्यस्तै त्यस्तै छ के गर्ने होइन धेरै बोलिरहन भन्दा आउनुहोस् आउनुहोस् भनेर भन्नुहुन भन्दा गीततर्फ लागौँ है त ओके 061543040 मार्फत एकैछिन पछाडि आउनु होला पानीको रिमझिमतर्फ म लागे यति बेला क्रममा हाम्रो कृष्ण परियाले रोज्नु भएको यो आवाज तपाईँ सबैजनाको लागि

ल खासमा बाहिर पानी परेको भए अझ यो मजा हुन्थ्यो, मजाले बेलुकीबाटै झरी लागेर पानी प्रशस्त भइदिएको भए अझ यो गीत सुन्न मजा हुन्थ्यो। के गर्ने, पानी परिरहेको छैन, घाम लागिरहेको अवस्था छ बाहिर चाहिँ। यो पालि यत्रो असारको महिना बितिसक्यो तर पनि त्यति ठुलो पानी आएको अवस्था अहिलेसम्म छैन, मैले चाहिँ थाहा पाएको छैन है, तपाईँले थाहा पाउनु भएको छ तपाईँको ठाउँतिर भने भन्नु होला। 11:40 गएको छ स्टुडियो घडीमा, 061-543-0040 स्टुडियोको टेलिफोन नम्बर खुला नै छ, तपाईँहरूकै लागि हो, आउनुहोस् कुराकानी गरौँ, के छ कसो छ हालखबर बुझौँ होइन। त्यो अब कुराकानी गर्दै जाँदाखेरि के हुन्छ होइन, कुनै गीत तपाईँलाई प्लेटफर्म खुला छ कि, एउटा विषयवस्तुमा यस्तो भन्नुहोस् उस्तो भन्नुहोस् भन्नुभन्दा नि खुला छ कि, यहाँ त एकदम मनोरञ्जन लिने कार्यक्रम हो कि होइन। गीत गाउन सक्नुहुन्छ, केही आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्नुहुन्छ होइन, केही सुनाउन सक्नुहुन्छ होइन, केही पनि सक्दिनँ भने यसो गफगाफ गर्दै छुट्याउन सकिन्छ होइन। कुनै गीत सुन्न पनि मन लागेको होला, सुन्न पनि सक्नुहुन्छ, सम्भव भएसम्म मैले बजाउने पनि प्रयास गर्छु होइन। त्यही नै हो, त्यही भएर 061-543-0040 यहाँहरूको लागि खुला छ, स्टुडियो टेलिफोन लाइन मार्फत यहाँहरू आउन सक्नुहुनेछ, कुराकानी गर्ने क्रममै छु म। 11:41 गएको छ स्टुडियो घडीमा, अनेरबाट सबिन तपाईँको साथमै रहिरहेको छु, कुराकानी गर्ने सिलसिला जारी छ र कुराकानी गर्नको लागि यति बेला क्रममा तपाईँ आउनुहोला भन्दै अहिलेको लागि अर्को गीततर्फ लागेँ अब म होइन। हाम्रो शिवले रोज्नु भएको गुन्द्रुक किनामा भन्ने गीत तपाईँ सबैजनाको लागि।

0: अघि अघि कता कताबाट गुन्द्रुकको कुरा पनि आइरहेको थियो होइन. अब यहाँ शिवले पनि त्यस्तै त्यस्तै खालको गीत रोज्नुभयो. एकदम खुसी लाग्यो शिव. स्टुडियो टेलिफोन नम्बर खुला छ. एकजना साथी टेलिफोन लाइन मार्फत आइसक्नु भएको छ. म उहाँलाई स्वागत गर्दैछु. कहाँदेखिको हुनुहुन्छ यति बेला क्रममा भन्दै थिएँ. यो काठमाडौँतिरबाट फोन गर्नुभएको रहेछ. 01 फोन आइरहेको छ. सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् न, कुराकानी गरौँ होइन. को साथी हुनुहुन्छ, कहाँदेखि स्वागत गरौँ है त. नमस्ते. नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर के भन्नुभयो नाम? देव छेत्री. ए अनि तपाईँको यो नम्बर त काठमाडौँतिरको छ त?
1: पहिलाको नम्बर नै काठमाडौँको हरायो.
0: हजुर.
1: यो पछाडि
0: ए त्यही त, यो काठमाडौँतिरको नम्बर जस्तो लागिरहेको. अनि के छ हालखबर?
1: हालखबर एकदम ठिक छ त.
0: हो, खाना खानुभयो?
1: खाना खाएर यसो ड्युटीतिर
0: आएको. ए ड्युटीतिर हुनुहुन्छ?
1: हजुर.
0: अनि के छ अरू नयाँ नौलो? केही सुनाउनुहुन्छ? खासै यस्तो केही छैन. यस्तो केही सुनाउने हो भने सुनाउन सक्नुहुन्छ होइन. यस्तो सुन्छु म. हजुर. ए सबै जुन गीत गाउँदा नि हुन्छ.
1: अन्तिम छोटी दुजना भाइ थियो, फुलमा मैले धुले बिलामा कुडेर डालाएको तिर कि छुटे तुरी फुल्ने बिलामा.

0: குடுருந்த மருந்து பிறதி
1: एकदम मिठो आवाज में यह गीत प्रस्तुत कर धेरै धन्यवाद
0: समझिनु
1: ढोक्को पुरा समझिनु न धन्यवाद धन्यवाद नमस्ते भन्नुहुन्थ्यो देव छेत्री हामीलाई खोला छेउबाट फोन गर्नुभएको थियो 11:48 गएको छ स्टुडियो घडीमा अन्तिममा एउटा गीत बाँकी नै छ हाम्रो धीर बहादुरले रोज्नु भएको अर्जुन सापकोटा र मेलिना राईले गाउनु भएको झलीको तिम्रो याद आउँछ झलीको भन्ने यस्तै गीत छ कि एउटा मिठो छ त्यो गीत राख्नुपर्छ अन्तिम अन्तिममा त्यस पछाडि कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ 061-543-0040 मार्फत तपाईँसँग कुराकानी गर्नको लागि उपस्थित छु यति बेला उनीहरूबाट सबिन तपाईँको साथमै यहाँहरूसँग कुराकानी गर्ने क्रममै अब क्रममा हामीलाई फोन गर्न सक्नुहुन्छ अझै छ टाइम एकछिन कुराकानी गर्नको लागि यसो अपडेट हेर्दैछु म कहीँ केही त्यस्तो छ कि भनेर तपाईँको लागि जानकारी जोडाउन भन्ने हिसाबले अब यति बेला चाहिँ खासमा सुनको भाउ के कस्तो भएछ मैले प्रत्येक दिन यसो भन्दै गर्दै आइरहेको छु सुनको भाउ आज के भएछ भन्दाखेरि सुनको भाउ आज पनि घटेछ है लगातार घटेको सुनको भाउ आज 2400 घटेर तोलाको 284,700 रुपियाँमा कारोबार भइरहेको छ है त ल आजको भाउ पनि मैले थोरै जोडेँ अब चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च भएछ यस्तो हुन्छ नेपालको यो जुन परिप्रेक्ष्य अनुसार आर्थिक वर्ष भन्ने हुन्छ कि अब यो अघिल्लो आर्थिक वर्ष 82-83 यो असारमा सकिन्छ र साउनबाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ होइन यो अवधि सकियो अब यो जुन एक वर्षभित्र गर्ने कुराहरू हुन्छ नि होइन बजेट निर्माणका कुराहरू बजेटका खर्चका कुराहरू त्यसैमा चाहिँ जम्मा अन्तिम दिनसम्म आइपुग्दा 78% बजेट खर्च भएछ बाँकी प्रतिशत चाहिँ त्यो खर्च भएन्छ है त एउटा यो भयो अर्को कुरा अब मैले थोरै जोडेँ यो तपाईँ सबैजनाको लागि महत्वपूर्ण नै होला राहदानी जो पासपोर्ट भनिन्छ हामीले होइन बाहिर विदेश जानको लागि यो आवश्यक पर्छ तर फेरि इण्डिया जानको लागि त पर्दैन फेरि विदेश जानु भने इण्डिया जानु चाहिँ पर्दैन आवश्यक छैन राहदानी विभाग जुन पासपोर्ट विभागले राहदानी सेवालाई नयाँ तरिकाले अब सञ्चालन गर्दैछ र त्यो भएको कारणले गर्दाखेरि दुई दिन अब यो प्रणाली नै बन्द हुँदैछ सूचना निकालेर यस सम्बन्धी सेवा अवरूद्ध हुने जनाएको हो पक्कै पनि दुई दिन सेवा अवरूद्ध हुँदा तपाईँ पासपोर्ट बनाउनको लागि कतै जाँदै हुनुहुन्छ भने त्यो चाहिँ नबन्नेवाला छ अब यो सायद भोलि र पर्सि त बिदै भइहाल्यो होइन भोलि शुक्रबार भए पछाडि कहिले हो यो चाहिँ ठ्याक्कै खुलाइएको रहन्छ यहाँ होइन अब जहिले भए पनि त्यस दुई दिन चाहिँ यो सिस्टम चाहिँ काम गर्दैन भनेर भनिएको छ विचार गर्नुहोला सोधखोज गरेर मात्र तपाईँ अगाडि बढ्नुहोला हुन्छ आजको लागि कार्यक्रमबाट अब छुट्नुपर्ने त होला नि अरू के छन् खबरहरू यसो हेरौँ सर र त्यस पछाडि तपाईँसँगबाट म कार्यक्रममा भोलि फेरि भेट्नेछु आजको लागि छुट्नुपर्ने हुन्छ अब एकजना साथी आउनुभयो फेरि कुराकानी गर्नको लागि काँधेको हुनुहुन्छ उहाँलाई स्वागत गरिहालौँ है त काँधेको हुनुहुन्छ नमस्ते
2: हेलो
1: हजुर नमस्कार हजुर
2: नमस्कार नमस्कार हजुर
1: काँधेको बोल्दै हुनुहुन्छ
2: ए हो पोखरा गगन गगनदेखि हो डम्बर बोहरा
1: डम्बर बोहरा
2: हजुर
1: के छ डम्बरको हाल खबर
2: एकदमै ठिक छ दाइ बाँचेको छु भनौँ न है सन्दै हुनुहुन्छ दाइ
1: एकदम ठिक छ बाँच्नु नै सबभन्दा ठुलो कुरा हो नि
2: हजुर है बाँच्नु नै राम्रो हो है
1: गगन गौडादेखि भन्नु है
2: हजुर हजुर
1: अनि के गर्नुहुन्छ गगन गौडातिर
2: गगन गौडामा यो डिस्ट्रिब्युसन हुन्छ है यहाँ डिस्ट्रिब्युसनलाई चाहिँ यो धुपत्ती बेच्ने यस्तो कामहरू हुन्छ
1: एकदम राम्रो काम ल ठिक छ कस्तो छ व्यापार कस्तो चलिरहेको छ
2: व्यापार अलिअलि चलिरहेको छ भनौँ न
1: हो ल एकदम खुसी लाग्यो राम्रो राम्रो तरिकाले व्यापार गर्नुहोला अन्तिम अन्तिममा छौँ केही सुनाउने अथवा के के छ
2: सुन्ने
1: ल छोटोमा है त ल छोटोमा
2: रामले ने कति रामले ने आहा ऐनाले पनि गर्दो डाहा रामले ने कति रामले ने आहा ऐनाले पनि गर्दो डाहा चौले बजारमा अनहन भो तन दान भो तिमै देखेर अनहन भो तन दान भो तिमै देखेर
1: हस् ल एकदम खुसी लाग्यो डम्बर सम्झिँदै गर्नु होला अहिलेको लागि सुनौ है त हस् नमस्ते भन्नुहुन्थ्यो डम्बर बोहरा हामीलाई गगन गौडादेखि फोन गर्नुभएको थियो अब भने टेलिफोन सहभागिता हामी लिने अवस्थामा छैनौँ अन्तिममा धीरबहादुरले रोज्नुभएको गीत नसुन्ने त कुरै भएन मलाई पनि असाध्यै मनपर्छ यो गीत अर्जुन सापकोटा र मेलिना राईले गाउनुभएको र साथमा समीक्षा अधिकारीले साथ दिनुभएको छ यता घान्द्रुकको साइडमा सुटिङ भएको गीत हो यो चाहिँ तपाईँलाई ठ्याक्कै भन्नुपर्दा यसको भिडियो चाहिँ घान्द्रुकतिर बनेको थियो पक्कै पनि तपाईँले हेर्नुभएको छ होला होइन ल अब आजको लागि कार्यक्रमबाट हामी छुट्नुपर्ने हुन्छ काबीर देव र डम्बर सबैजनालाई थ्याङ्क यू सो मच र सँगसँगै हामीलाई मैले त जय भने है भन्नुभएको शिवले शिव धीरबहादुर त्यस्तै कृष्ण उहाँहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्छु सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद तपाईँको दिन आजको शुभ रहोस् शुभ तरिकाले लाभ होस् यो भने यहाँको दिन शुभ तरिकाले लाभ भएर बितोस् जय होस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला मध्याह्नको 12 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदय घात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थका,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाइ। कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएड मा नयाँ भर्ना सम्बन्धी सूचना यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-8385।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको

0: हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-8-34।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हा द्वारा

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाइ तथा थकान,
7: मुटुको भल्कमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834-34

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: 93.4
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165-73-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
3: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
3: हृदयघात,
2: हाई ब्लड प्रेसर,
3: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
3: मुटुको भल्भमा समस्या,
2: मुटुको बाथ रोग,
3: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
3: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
3: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
4: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
3: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-5-53-834।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।

0: फेस्टल आईबीएफ केन्द्र में जाओ अब बाजोपन को नैराश्यता खुशी में बदलाओ
1: यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
0: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
1: साच्चै हो र
0: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
1: हो त
0: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-84-46-525
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI & Diagnostic सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29। 93.4

छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार। कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385 98-560-8385।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा।

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर
1: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061 590 162 590 163।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2
3: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ
2: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: नाइट 3.4

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028-59321, 061-581-871।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-99277।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाई तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
1: नाइन थ्री पॉइंट फोर।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 0615383969। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू:
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: फ्रिस्टाइल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचमसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

मनले आफ्नो ठान्छ कसैलाई लाखौं लाखमा छन्छ।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: Cancer ko sampurna upachar Biratnagar mai. Sabai prakar ka cancer ko upachar, shalyakriya, radiation sahit, nuclear medicine sewaharu upalabdha chan. Nepal ko kunai pani thau bata cancer ko upachar ka lagi Yeti Airlines marfat dui tarfi nishulka ticket ko byavastha gariyeko chha ra upachar ka lagi palo khurnu pardaina. Virat Medical College Teaching Hospital antargat Nepal ko number 1 cancer hospital Virat Cancer Institute Biratnagar. थप जानकारी का लागि सम्पर्क नम्बर 9761002530.
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ.
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की.
2: फोन 061-572-648-572-849.
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ.
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको विनाशुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ. चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट. ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट. क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म. स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर. फोन 061-577-007, 97-623-36-817.

सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: 93.4

0: नासर्वे कति छ्याब डिजाइन बे मारेगना खिनानी खनी तोला
1: खनाई बेवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता कृबा ज्याला जाति कृबा छतैरा नता खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्रीटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-5-91-728 मोबाइल 98-5-60-027-29

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
2: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
1: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
2: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरल, घुमौ गाउँ सहर फरल।
1: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
4: हर्ले। गर्मीमा नयाँ ट्रिक,
3: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
4: चिसो हर्ले।

0: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नु पर्ने,
9: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
10: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
10: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: গুগল নো বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
2: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हर्ने
3: गर्मीमा नयाँ
2: रिफ्रेसमेन्टमा न्युट्रिसन मिल्क

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
6: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार हुने समस्याहरू
6: हृदयघात,
5: हाई ब्लड प्रेसर,
6: हार्ट फेल,
5: छातीको दुखाइ तथा थकान,
6: मुटुको भल्भमा समस्या,
5: मुटुको बाथ रोग,
6: हाई ट्राइग्लिसेराइडिटिजी,
5: मुटुको धड्कनमा अनियमितता,
6: हाई कोलेस्ट्रोल,
5: पेसमेकर राखेको वा राख्नु पर्ने,
6: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
5: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
7: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
5: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
6: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: फिस्टेल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165-73-163-582-844 वेबसाइट www.lagrandi.edu.np।

0: ए साथी, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-27-29।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
2: ओहो नासर बे, कति छ्याब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
3: खनाई देवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलारी तोला
2: ए नई छ्याबा मार दुकान पो मोना नई पेसोलाई नी च्याब चुरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाई तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याब कोपिम ओछे
3: हजुर किने झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचादी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै चार मोहै
2: जगा मात्र आई रूपाकोट ज्योति सुनचादी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नता खैमा बिलन चन्ने यामो
2: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचादी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0165-80-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा तान ही भिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GB/s सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-871।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू:
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
6: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेशन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162, 590-163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226853584।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
3: हिमस्टार फर अ कम्प्लिट होम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित
7: उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761-0025-30।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334-34-834।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-4256-537-526।
2: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587226 5358 34।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्त्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management both stream can apply. Interview to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details Pokhara College of Management PCM Gyan Marga Nadipur Pokhara 3 Kaski Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 5 81 871।

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरी मेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्या हुन लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नुअघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-89-2 77

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: रेडियो अन्नपूर्ण 93.4।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खुल्यो, प्रदेश सभाबाट विधेयक पारित। संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने सभापति थापाको भनाई। सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको उल्लेख। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको दावी। प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड़। पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन भदौ 3 साता नयाँ नेतृत्व चयन हुने। पाकिस्तानको कराँचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण, 90 सैन्य लक्ष्यमा प्रहार र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को आमने सामने हुँदै। गण्डकी प्रदेश सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहिबार पारित गरेको छ। पोखरामा भएको बैठकमा सभामुख कृष्णप्रसाद धिताले यो विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो। यो सँगै अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नुभएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेश महान गुरूङ, सुशीला सिमखडा र बिन्दु पौडेलले आफ्नो धारणा राख्नुभएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्षका बारेमा मन्त्रीले जवाब दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ़ाइएको थियो। प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोजराज आर्यालले बुधबार यस विधेयकको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। विधेयकमा गाँजा खेतीको लागि कड़ा मापदण्ड तोकिएको छ। गाँजाको बोटमा पाइने नलासालु पदार्थ टेट्रा हाइड्रो क्यानिबिनोल अर्थात टीएससीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था विधेयकमा छ। यो औद्योगिक गाँजाको लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड हो। औषधि उत्पादन, निकासी वा अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र यस्तो खेती गर्न पाइने प्रावधान विधेयकमा राखिएको छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमतिको व्यवस्था पनि अनिवार्य गरिएको छ। गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसँगको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ। प्रदेशभित्र रहेका शैक्षिक वा अनुसन्धान संस्थामा पनि यस्तो परीक्षण गराउन सकिने व्यवस्था छ। गाँजा खेती गण्डकी प्रदेशको समृद्धिको लागि गेम चेन्जर साबित हुनेछ, सभापति आर्यले भन्नुभयो। विधेयकमा गाँजाको दुरूपयोग रोक्नको लागि विशेष प्रावधानहरू थपिएका छन्। गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सा सेवासहितको उपचार केन्द्र सञ्चालन गरिनेछ। दुरूपयोग गर्नेलाई कार्यवाही गर्ने र उपचारको लागि पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ। गाँजा खेतीको अनुमति, नवीकरण, निलम्बन र खारेजीको विषयमा पनि स्पष्ट कार्यविधि तय गरिएको आर्यालले बताउनु भएको छ। यो विधेयकलाई पूर्णता दिन समितिले लामो समय खर्चिएको छ। विक्रम सम्बत 2082 कार्तिक 28 गते समितिमा पठाइएको यो विधेयकमाथि 11 पटक बैठक बसेको थियो। 2082 माघ 25 2083 असार 12 चलेको बैठकमा विज्ञ र सरकारवालासँग गहन छलफल गरिएको थियो। छलफलका क्रममा प्राध्यापक डाक्टर पन्ना थापा, डाक्टर गणेश ऐरी र डाक्टर निर्मल लामिछाने लगायतका विशेषज्ञसँग राय लिइएको थियो। त्यसै गरी बागलुङ र म्याग्दीका गाउँपालिका अध्यक्ष र विभिन्न मन्त्रालयका सचिवसँग पनि परामर्श गरिएको थियो। उनीहरूले दिएका सुझावको आधारमा विधेयकलाई परिमार्जन गरिएको अर्यालले बताउनु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताउनु भएको छ। बिहिबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधन बारेका बहस कार्यक्रममा बोल्दै सभापति थापाले सरकारी पक्षले संविधान संशोधनको सवालमा अपनाएको प्रक्रिया सही नभएको बताउनुभयो। संविधान संशोधनको विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसदभित्रबाट समिति बनाएर जान सकिन्छ, सभापति थापाले भन्नुभएको छ। प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ। उहाँले पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहको विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने सभापति थापाको भनाइ छ। एकैपटक संविधान संशोधनका सबै कुरा खोल्दा दुर्घटना निम्तन सक्ने थापाको भनाइ छ। प्राथमिकता निर्धारण नगरी खुल्ला गरियो भने यसले अराजकता निम्त्याउन सक्छ, सभापति थापाले भन्नुभएको छ।
हामीले संविधान बनाउने बेलामा यी विषय बाहेक संशोधन गर्न सकिन्छ भनेको कुरा सरकारले सम्झाउनुपर्छ। उहाँले संविधान संशोधनमा सरकारलाई सघाउने चाहना भए पनि उत्तेजना वा पूर्वाग्रह नराख्ने बताउनुभयो। उहाँले संविधान संशोधनबारे भइरहेको बहस र अन्तर्वस्तुबारे कांग्रेसको धारणा विगतदेखि नै स्पष्ट पार्दै आएको बताउनुभयो। नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्र पार्टी विधान र केन्द्रीय कार्य समितिको निर्णयबाट स्पष्ट पारिसकेको छ। उहाँले भन्नुभयो, संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता लगायतका विषयमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन। उहाँले संविधानको सारभूत विषय संकुचन नगरी सुशासन र सेवा प्रवाह चुस्त बनाउने गरी संशोधन गर्न कांग्रेस अग्रसर रहने समेत बताउनु भएको छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको छ। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको लेख्छ। यसअगाडि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नसुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी बाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधनबारे बहसपत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्यावधि पाएको छ। थपिएको म्याद असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने तयारी रहेको बताइएको छ। प्रतिनिधि सभाका सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रण लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका राजुनाथ पाण्डेले सड़कको बीच भागमा रहेका बिजुलीको खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढ़ेको बताउनुभयो। नेपाली कांग्रेसका सुशीला ढकाल आचार्यले पछिल्ला तीन दशकमा मुलुकमा केही भएन भन्ने र वर्तमान सरकारको 100 दिनमा मुलुक काया पलट भयो भन्ने दुवै भाष्य गलत भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका क्षितिज थेबेले निर्वाचनमा प्राप्त जनादेश अनुसार जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका जिल्लामा सड़क दुर्घटना बढ़दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै सुरक्षित सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो। श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पहाड़ी क्षेत्रमा बाँदर सम्बन्धी समस्याबाट किसान विस्थापित हुने क्रम बढ़िरहेको जनाउँदै बाँदर बँदेल जस्ता जंगली जनावर नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। रासुपाको ताहिर अली भाटले सरकारी अस्थायी करार र ज्यालादारी कर्मचारीको समस्या समाधान गर्न सुझाव दिनुभयो। सोही पार्टीका अरविन्द्र शाहले वर्तमान सरकारले पछिल्लो 100 दिनमा सुशासन, आर्थिक र प्रशासनिक सुधार, डिजिटल प्रविधिको विस्तार तथा राज्यका आधारभूत संरचना बलियो बनाउने दिशामा प्रगति गरेको बताउनुभयो। कांग्रेसका खड़ग बहादुर बुढाले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको पुनर्स्थापनामा ध्यान दिन सरकारसँग माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले वर्षौंदेखि भूमि र पहिचानका लागि लड्दै आएका नवलपरासी पश्चिम सुस्ता क्षेत्रका नागरिकको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो। नेकपाका रमेश कुमार मल्लले नेपालको परराष्ट्र नीतिका आधारका रूपमा रहेका स्वतन्त्रता, संलग्नता, पञ्चशीलको सिद्धान्त, सार्वभौमिक समानता, पारस्परिक सम्मान र सन्तुलित छिमेकी नीतिलाई सरकारले पुनः पालना गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामाले राष्ट्रिय ध्वजाभाग नेपाल एयरलाइन्सलाई युरोपेली संघको कालो सूचीबाट हटाउन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिनुभयो। राष्ट्रपाका ठाकुर सिंह थारूले बर्दियामा सर्पदंशका बिरामी बढ़दै गइरहेको अवस्थामा बर्दिया अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयो। सांसद रूकमणी देवी कोइरालाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी र भूमिहीन नागरिकलाई तत्काल भूमिको स्वामित्वसहित पुनर्स्थापित गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। एमालेका ऐनबहादुर महरले छिमेकीसँगको सम्बन्धको विषयमा नेपालको प्रतिबद्धताबारे सरकारको जवाफ माग गर्नुभयो। राष्ट्रपाका बिना गुरूङले बेलायती गोर्खा सैनिकका सन्ततिको वंशजको नागरिकता सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपाका खगेन्द्र सुनारले जेएनजी आन्दोलनमा दमन गर्नेमाथि कहिले कार्यवाही हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो। सोही पार्टीका सागर भूषालले बाँदर आतंक प्रभावित किसानलाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभयो। सांसद नरेन्द्र शाह कलवारले असार मसान्त नजिकै गर्दा विकास गर्ने भन्दा पनि बजेट सम्पन्न गर्ने प्रवृत्तिले शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको जनाउँदै आगामी आर्थिक वर्षदेखि उक्त प्रवृत्ति अन्त्य गर्न सुझाव दिनुभयो।
राष्ट्रपाका प्रदीप विष्टले काठमाण्डु क्षेत्र नम्बर 10 का किर्तिपुर दक्षिणकाली र चन्द्रागिरी नगरपालिकामा पिउने पानीको अभाव भइरहेको जनाउँदै सो क्षेत्रका खानेपानी मुहान संरक्षण गरी न्यायोचित रूपमा पानी वितरण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सोही पार्टीका ज्ञानु पौडेलले सीमा क्षेत्रमा हुन सक्ने लागू औषधको अवैध ओसार प्रसारको गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। राष्ट्रपाका राम लामाले वर्षेनी रासायनिक मलको अभाव हुने समस्या सदाका निम्ति समाधान गर्न स्वदेशमै मल उत्पादन कारखाना स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो। राष्ट्रपाका रूकेश रंजितले भक्तपुर नगरपालिका दुईमा रहेको देको मिवा इतापाके जग्गा एकीकरण आयोजना तत्काल सम्पन्न गरी स्थानीयलाई राहत दिन माग गर्नुभयो। सोही पार्टीका बुद्ध रत्न महर्जनले काठमाण्डु उपत्यकालाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कान्ति लोकपथको मापदण्ड र रूटका बारेमा नागरिकलाई तत्काल जानकारी दिन आग्रह गर्नुभयो। राष्ट्रपाका ललिता कुमारीले चिकित्सा विज्ञानमा शून्य जोखिम नहुने उल्लेख गर्दै चिकित्सकमाथि हुने आक्रमण रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सोही पार्टीका ज्ञानेन्द्र सिंह महता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गतका केही बस्ती महाकाली र जोगबुढा नदीमा आउने बाढ़ीको कारण डुबानको उच्च जोखिममा रहेको उल्लेख गर्दै डुबान तथा नदी कटान रोक्ने योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। सोही पार्टीका राजीव खत्रीले सुदूरपश्चिमका किसानलाई सिंचाई लगानी मल बिउ प्रविधि हस्तान्तरण गरी राहत दिन माग गर्नुभयो। त्यसअगाडि बैठकमा समय लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि एक पुरूषले आत्मदाहको प्रयास गरेको भन्ने समाचारका सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको थियो। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आउँदो भदौको 20-21 गते हुने भएको छ। पोखरा उद्योग वाणिज्य संघको बिहिबार बसेको 30 कार्यसमिति बैठकले सो निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाधिवेशनको प्रस्ताव गर्नुभएको थियो। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिनुभएको छ। पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाको यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष वरिष्ठ उपाध्यक्ष उद्योग र वाणिज्य तर्फका दुई उपाध्यक्ष कोषाध्यक्ष र उपमहासचिव सहित 15 सदस्य चयन गर्नेछ। सदस्य मध्ये 1 औद्योगिक 4 वस्तुगत र 10 सदस्य खुला तर्फबाट निर्वाचित हुनेछन्। कार्यसमितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहने व्यवस्था रहेको छ। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन भदौ 20-21 गते आयोजना हुने भएको छ। संघको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै संघकी वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ। गौतमले उद्योगी व्यवसायहरूलाई सम्बोधन गर्दै जारी गरेको अपीलमा आफूले संस्थागत यात्राको क्रममा विभिन्न उपसमितिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै कार्यसमिति सदस्य उपमहासचिव हुँदै पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला महासचिव बन्ने अवसर प्राप्त गरेको उल्लेख गर्नुभएको छ। उहाँले यो यात्रा आफ्नो व्यक्तिगत प्रयास मात्र नभई उद्योगी व्यवसाय समुदायले देखाएको विश्वास माया साथ र निरन्तरको हौसलाको परिणाम भएको बताउनु भएको छ। उहाँले आफ्नो मूल मन्त्र पदभन्दा काम ठूलो हुन्छ रहेको उल्लेख गर्दै जिम्मेवारीलाई अवसरका रूपमा नभई सेवाको रूपमा ग्रहण गर्दै संस्था र व्यवसायहरूको हितमा इमानदारी निष्ठा र समर्पणका साथ काम गर्दै आएको बताउनु भएको छ। नेतृत्वको वास्तविक परिचय पदले होइन कामले दिन्छ उहाँले अपीलमा उल्लेख गर्नुभएको छ। गौतमले पोखरा उद्योग वाणिज्य संघको इतिहासमा हालसम्म कुनै महिलाले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त नगरेको स्मरण गराउँदै आफ्नो उम्मेद्वारीलाई व्यक्तिगत आकांक्षा भन्दा पनि अनुभव क्षमता समावेशी नेतृत्व र सकारात्मक परिवर्तनको सामूहिक विश्वासको अभियानका रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले आफूलाई उद्योगी व्यवसायी समुदायकै छोरीचेलीका रूपमा प्रस्तुत गर्दै सुख दुःख चुनौती र अवसरका प्रत्येक यात्रामा प्राप्त विश्वासलाई अध्यक्षका रूपमा अझ ठूलो जिम्मेवारी र समर्पणका साथ सार्थक बनाउने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ। उम्मेद्वारी घोषणासँगै गौतमले पारदर्शिता उत्तरदायित्व सुशासन र सबैलाई साथ लिएर अगाडि बढ़ने कार्यशैलीलाई आफ्नो नेतृत्वको आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले पोखरा उद्योग वाणिज्य संघलाई अझ सशक्त समावेशी व्यवसाय मैत्री भविष्यमुखी संस्थाका रूपमा विकास गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले आगामी दिनमा आफ्नो सक्षम समावेशी र प्रतिबद्ध टीमसहित उद्योगी व्यवसायहरूमा औपचारिक रूपमा उपस्थित भई साझा दृष्टिकोण प्राथमिकता र आगामी कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिनुभएको छ। आउनुहोस् हामी सबै मिलेर कामलाई प्राथमिकता दिने नेतृत्व बलियो संस्था र समृद्ध व्यवसायको नयाँ अध्याय शुरू गरौं गौतमले आफ्नो अपीलमा उल्लेख गर्नुभएको छ। साथै उहाँले उद्योगी व्यवसाय समुदायसँग निरन्तर साथ विश्वास सल्लाह शुभेच्छाको अपेक्षा राख्दै विश्वास तपाईहरूको जिम्मेवारी मेरो भन्ने नारासहित आफ्नो उम्मेद्वारीलाई औपचारिकता दिनुभएको छ। श्रोता तपाईले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदयघात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सरकारले एकैपटक छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका हुन्। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्यका छवटा प्रतिष्ठानमा रिक्त रहेको उपकुलपतिमा सिफारिश समितिले गरेको सिफारिश अनुसार उपकुलपति नियुक्त गर्नुभएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डाक्टर विवेक आचार्य नियुक्त हुनुभएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नविसमान सिंह प्रधान नियुक्त हुनुभएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्की नियुक्त हुनुभएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त हुनुभएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याङवो नियुक्त हुनुभएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त हुनुभएको छ। सरकारले गत जेठ 4 गते छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदको लागि दरखास्त आह्वान गरेको थियो, जसमा छवटा प्रतिष्ठानका लागि कुल 113 जनाले दरखास्त दिनुभएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 26, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका लागि 24, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 19, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि 16, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 17 र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 11 जनाको दरखास्त परेको थियो। आवेदन दिएकाहरूको दरखास्तहरूको मूल्याङ्कन गरी उपकुलपति नियुक्तिको लागि छनौट तथा सिफारिश समितिले अन्तर्वार्ता तथा प्रस्तुतिकरणको आधारमा प्रत्येक प्रतिष्ठानमा 7 जनाको दरले 42 जनाको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.67 अंकले घटेर 2601.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.82 अर्बको कारोबार भएकोमा आज 361 कम्पनीका 87,51,000 कित्ता सेयर 4.61 करोड़ रूपियाँमा किनबेच भएको छ। पाकिस्तानको कराँची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कारको विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 चालक दलका सदस्यको खोजी भने चलिरहेको छ। निजी विमान सेवा कम्पनी केटी एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखिएको जनाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन्। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 जनाको ज्यान गएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप सर्किएको छ। यो घटनाले युद्ध अन्त्यको लागि भएको अस्थायी युद्धविराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण को शुरूआत उपाधिको लागि दुई बलिया दावेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को बीच बहुप्रतीक्षित भिडन्तबाट शुरू हुँदैछ। पहिलो क्वार्टर फाइनलमा आज राति 2:45 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। दुईपटकको विश्वविजेता तथा 2022 संस्करणको उपविजेता फ्रान्सले उत्तर अमेरिकामा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै 5 खेल जितेको छ। फ्रान्सले हालसम्म 14 गोल गर्दा मात्र 2 गोल बेहोरेको छ। 7 गोलसहित गोल्डेन बुट दौड़मा अग्रस्थानमा रहेका कप्तान क्लियन एम्पापेको नेतृत्वमा उस्मान डेम्बेले, माइकल ओलिसे र ब्राडली बाराकोलाको आक्रमण पंक्तिले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा खतरनाक टोलीमध्ये एक बनाएको छ। तर त्यस्तो विश्वकप उपाधितर्फको यात्रामा फ्रान्सलाई अब कठिन चुनौती सामना गर्नुपर्नेछ। फ्रान्सको सामना इस्माइल साइवारी र ब्राहिम डियाज नेतृत्वको मोरक्कोसँग हुँदैछ, जसले नकआउट चरणमा नेदरल्याण्डसलाई स्तब्ध बनाउँदै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। सन् 2022 को विश्वकपमा पहिलोपटक अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमी फाइनल पुगेको मोरक्को यसपटक लगातार दोस्रो पटक अन्तिम चारमा स्थान बनाउन चाहन्छ। फ्रान्सले समूह आईमा नर्वे, सेनेगल र इराकलाई पराजित गर्दै 9 अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि अन्तिम
32मा स्वीडेनलाई 3-0 हरायो भने अन्तिम 16मा पाराग्वेलाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो। यता मोरक्कोले समूह सीमा स्कटल्याण्ड र हैटीलाई हराउँदै तथा ब्राजिलसँग बराबरी खेल्दै 7 अंकसित दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको थियो। अन्तिम 32मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा 3-2 हराएको मोरक्कोले अन्तिम 16मा क्यानाडालाई 3-0 पराजित गर्दै अन्तिम 8मा स्थान सुरक्षित गर्यो। कतार विश्वकप 2022मा स्पेन र पोर्चुगललाई हराउँदै सेमी फाइनल पुग्दा मोरक्कोलाई सरप्राइज टोलीका रूपमा हेरिएको थियो। तर त्यस यता एटलस लायन्सले अफ्रिका मात्र होइन विश्वको फुटबलमा नै आफ्नो प्रभाव स्थापित गरेको छ। सन् 2025 अफ्रिका कप अफ नेशन्स एएफकनको उपाधि जितेको मोरक्को 34 खेलसम्म अपराजित रहने शानदार यात्रासहित विश्ववरीयताको 6 स्थानमा छ। त्यसैले टोली अब केवल उलटफेर गर्ने लक्ष्यमा नभई पहिलोपटक विश्वकप उपाधि जित्ने उद्देश्यका साथ मैदान उत्रिएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खुल्यो, प्रदेशसभाबाट विधेयक पारित। संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने सभापति थापाको भनाई, सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको उल्लेख। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको दावी। प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण, जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन भदौ 3 साता नयाँ नेतृत्व चयन हुने। पाकिस्तानको कराँचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो। इरानमाथि अमेरिकाको लगातार 2 रात आक्रमण, 90 सैन्य लक्ष्यमा प्रहार र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को आमने सामने हुँदै। अवस्थ साँझ 6 बजेको अनुपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ।

0: 9 बजे देखि दिउँसो 3 बजे सम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैराबाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028593021, 061581.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न ICU सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इकोकार्डियोग्राफी,
4: इन्डोस्कोपी, ECG, EEG, PTA,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज।
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
4: फोन 061-572-648-579-849।
6: हेलो
7: हजुर, नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-43

0: 33 342 433 640
1: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? क्रिस्टल हस्पिटलमा खुलेको क्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौं। क्रिस्टल आईवीएफ केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
3: शशिधर, अनि तिमी नि?
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
3: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
3: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-4-58।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त, विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित, साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल, माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागरांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
1: सुत्केरी नवजात शिशु को हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77।
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-5536 मोबाइल 98-560-0536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो बाइकमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सिसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98-560-48-082 98-461-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-527-426-5357।

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपिडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपिडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 फ्रिस्टाइल आईवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यूरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
7: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162-590-163।
11: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: বাতসালিয়া পোখরা ক্লিনিক, নিউ রোড পোখরা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्भमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-26-55-834-34।
7: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन। बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
10: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
11: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
10: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
10: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0279-29।
13: 93.4 हजुर, सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
13: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
15: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-93।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
17: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
17: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
18: सुवर्ण अवसर
19: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
18: उपचार हुने रोगहरू
19: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
20: खुट्टाको रगतको नसा सम्बन्धी
19: भेरिकोस भेन्सको उपचार,
18: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
20: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
18: अपरेशन पश्चात दुखाइ कम हुने,
20: उपचार गरेपछि छिटो निको हुने,
18: बाहिरले घाउ नहुने र काटेको दाग नदेखिने,
20: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
21: फोन 061-590-162-590-163।
22: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
23: 93.4 आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
24: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
23: नेपाल आदिवासी जनजाति महासंघ।
25: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
26: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
25: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
26: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
25: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
27: हेलो,
28: हजुर नमस्कार।
27: हेलो
28: नमस्कार काका, सुन्नु भएन?
27: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
28: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
27: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
28: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
27: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
28: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
27: अनि कति बेला बस्छन् त डाक्टर?
28: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
27: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
19: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0165901625163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटल
2: क्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान

0: प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856299277।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
4: तन्ना आजै फेरि।

0: फ्रिस्टल आईबीएफ केन्द्रमा जाओ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
3: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
4: फोन 061-590-162-590-163।
5: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4, गैरापाटन, पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032129, 98028-59321, 061-581-871।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: ए साथियो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
8: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
7: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
8: शशिधर, अनि तिमी नि?
9: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
8: त्यो पनि एनटीएचएमसीमा छ नि।
7: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
8: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78, 51-33 र 576-458।

0: गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
3: 93.4 रेडियो अन्नपूर्ण 93.4।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
4: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
3: रेडियो अन्नपूर्ण 93.4।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 582 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नया तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
4: हृदयघात,
1: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
1: छातीको दुखाइ तथा थकान,
4: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061857262653834।
6: अयनी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
7: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
6: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
7: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185686536, मोबाइल 9855600536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
8: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
8: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
8: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
8: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ECG, EEG, PTA,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648-549।

0: Thank you.
1: Radio Annapurna 93.4.

अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्।

0: रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि

0: मुन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्दले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै छुट्ने स्थिति छ।
0: ठेक्का अनुसार काम नसकेर म्याथ थप्ने प्रवृत्तिबारे प्रधानमन्त्रीसँग के कुरा भयो?
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याथ थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबास्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबास्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो दूरीका अमेरिकी टोम हॉक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हॉक क्षेप्यास्त्र तैनात गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाब्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गवर्नरले सीएफ आजोभ क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटेन्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
2: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिना भित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका त्यति होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेसन घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाज बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौका नै सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भयो भनेर सोधेका छौं।
4: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
4: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन, होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो, होइन, सार्वजनिक खरिद ऐनको 2063 दफा 55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको ठेक्काहरूको पनि हामीले चाहिँ म्याप थप गराइपाऊ, यो असार मसान्तमा सकिएको म्याप थप गराइपाऊ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाऊ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याप थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफारक गरौं, त्यसलाई टुङ्ग्याउँ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौ।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
4: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने, होइन, र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याथ थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याथ थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याथ थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वस्त पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
4: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकमान्तर अर्थात् रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ।
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
4: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेका लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
4: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेका रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ, र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरेनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढ़ेका विवरणहरू आएका छन्। लगातार 6 श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोज, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक
7: यति बेला रातिको 9 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खुल्यो, प्रदेश सभाबाट विधेयक पारित। संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने सभापति थापाको भनाई। सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको उल्लेख। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको दावी। प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण, जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड़। पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशन भदौ 3 साता नयाँ नेतृत्व चयन हुने। पाकिस्तानको कराँचीबाट बेपत्ताकारको जहाजको भग्नावशेष भेटियो। इरानमाथि अमेरिकाको लगातार 2 रात आक्रमण, 90 सैन्य लक्ष्यमा प्रहार। र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को आमने सामने हुँदै। गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहिबार पारित गरेको छ। पोखरामा भएको बैठकमा सभामुख कृष्णप्रसाद धिताले जो विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभयो। यो सँगै अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने कानूनी बाटो खुलेको छ। विधेयकमाथि छलफलका लागि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रस्ताव राख्नु भएको थियो। छलफलमा भाग लिँदै अशोक श्रेष्ठ, गणेशमान गुरूङ, सुशीला सिमखडा र बिन्दु पौडेलले आफ्ना धारणा राख्नु भएको थियो। छलफलमा उठेका विषय र विधेयकका विविध पक्षको बारेमा मन्त्रीले जवाफ दिएपछि विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ़ाइएको थियो। प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति भोजराज दर्यालले बुधबार यो विधेयकको प्रतिवेदन सभामा पेश गर्नुभएको थियो। विधेयकमा गाँजा खेतीको लागि कड़ा मापदण्ड तोकिएको छ। गाँजाको बोटमा पाइने नशालु पदार्थ टेट्रा हाइड्रो क्याबिनिभिनोल अर्थात टीएससीको मात्रा 0.3% भन्दा कम हुनुपर्ने व्यवस्था विधेयकमा छ। यो औद्योगिक गाँजाको लागि तय गरिएको अन्तर्राष्ट्रिय मापदण्ड हो। औषधि उत्पादन, निकासी वा अध्ययनको लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकेको क्षेत्रमा मात्र यस्तो खेती गर्न पाइने प्रावधान विधेयकमा राखिएको छ। गाँजा खेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमतिको व्यवस्था पनि अनिवार्य गरिएको छ। गाँजाको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसका लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसंघको साझेदारीमा प्रयोगशाला स्थापना गर्नेछ। प्रदेशभित्र रहेका शैक्षिक वा अनुसन्धान संस्थामा पनि यस्तो परीक्षण गराउन सकिने व्यवस्था छ। गाँजा खेती गण्डकी प्रदेशको समृद्धिको लागि गेम चेन्जर साबित हुनेछ। सभापति अर्यालले भन्नुभयो, विधेयकमा गाँजाको दुरूपयोग रोक्नको लागि विशेष प्रावधानहरू थपिएका छन्। गाँजाको औषधीय प्रयोगबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न चिकित्सा सेवासहितको उपचार केन्द्र सञ्चालन गरिनेछ। दुरूपयोग गर्नेलाई कार्यवाही गर्ने र उपचारको लागि पुनर्स्थापना केन्द्र सञ्चालन गर्ने जिम्मा सरकारको हुनेछ। गाँजा खेतीको अनुमति, नवीकरण, निलम्बन र खारेजीको विषयमा पनि स्पष्ट कार्यविधि तय गरिएको अर्यालले बताउनुभयो। यो विधेयकलाई पूर्णता दिन समितिले लामो समय खर्चिएको छ। विक्रमसम्म 2082 कार्तिक 28 गते समितिमा पठाइएको यो विधेयकमाथि 11 पटक बैठक बसेको थियो। 2082 माघ 25 देखि 2083 असार 12 चलेको बैठकमा विज्ञ र सरोकारवालासँग गहन छलफल गरिएको थियो। छलफलका क्रममा प्राध्यापक डाक्टर पन्ना थापा, डाक्टर गणेश ऐरी र डाक्टर निर्मल लामिछाने लगायतका विशेषज्ञसँग राय लिइएको थियो। त्यसै गरी बागलुङ र म्याग्दीका गाउँपालिका अध्यक्ष र विभिन्न मन्त्रालयका सचिवसँग पनि परामर्श गरिएको थियो। उनीहरूले दिएको सुझावको आधारमा विधेयकलाई परिमार्जन गरिएको अर्यालले बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन प्राथमिकता निर्धारण गरेर मात्र गर्नुपर्ने बताउनु भएको छ। बिहिबार पार्टी कार्यालयमा आयोजित संविधान संशोधन बारेको बहस कार्यक्रममा बोल्दै सभापति थापाले सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको बताउनुभयो। संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसदभित्रबाटै समिति बनाएर जान सकिन्छ। सभापति थापाले भन्नुभयो, प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ। उहाँले पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने सभापति थापाको भनाइ छ। एकैपटक संविधान संशोधनका सबै कुरा खोल्दा दुर्घटना निम्त नसक्ने थापाको भनाइ छ। प्राथमिकता निर्धारण नगरी खुल्ला गरियो भने यसले अराजकता निम्त्याउन सक्छ, सभापति थापाले भन्नुभयो। हामीले संविधान बनाउने बेलामा यी विषय बाहेक संशोधन गर्न सकिन्छ भनेको कुरा सरकारले सम्झाउनुपर्छ। उहाँले संविधान संशोधनमा सरकारलाई सघाउने चाहना भए पनि उत्तेजना वा पूर्वाग्रह नराख्ने बताउनुभयो। उहाँले संविधान संशोधनबारे भइरहेको बहस र अन्तर्वस्तुबारे कांग्रेसको धारणा विगतदेखि नै स्पष्ट पार्दै आएको बताउनुभयो। नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्र, पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट स्पष्ट पारिसकेको छ। उहाँले भन्नुभयो, संविधानको आधारभूत विषय लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता लगायतका विषयमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन। उहाँले संविधानको सारभूत विषय संकुचन नगरी सुशासन र सेवा प्रवाह चुस्त बनाउने गरी संशोधन गर्न कांग्रेस अग्रसर रहने समेत बताउनुभयो। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाब नआएको उल्लेख छ। यसअगाडि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष रासोपा र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपतिको चुनावी वाचापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधनबारे बहसपत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा दुई महिना र पछि थपिएको एक महिना गरी तीन महिनाको कार्यावधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालेन शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। प्रतिनिधि सभाका सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद व्यवस्थापन, नदी कटान तथा डुवान नियन्त्रण लगायत समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका राजुनाथ पाण्डेले सड़कको बीच भागमा रहेका बिजुलीका खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढ़ेको बताउनुभयो। नेपाली कांग्रेसका सुशीला ढकालाचार्यले पछिल्लो तीन दशकमा मुलुकमा केही भएन भन्ने र वर्तमान सरकारको 100 दिनमा मुलुक कायापलट भयो भन्ने दुवै भाष्य गलत भएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका श्री छेबेले निर्वाचनमा प्राप्त जनादेश अनुसार जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका महेन्द्र बहादुर साईले कर्णाली प्रदेशका जिल्लामा सड़क दुर्घटना बढ़दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै सुरक्षित सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो। श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पहाड़ी क्षेत्रमा बाँदर सम्बन्धी समस्याबाट किसान विस्थापित हुने क्रम बढ़िरहेको जनाउँदै बाँदर बँदेल जस्ता जंगली जनावर नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपाका ताहिर अली भाटले सरकारी अस्थायी करार र ज्यालादारी कर्मचारीको समस्या समाधान गर्न सुझाव दिनुभयो। सोही पार्टीका अरविन्द शाहले वर्तमान सरकारले पछिल्लो 100 दिनमा सुशासन, आर्थिक र प्रशासनिक सुधार, डिजिटल प्रविधिको विस्तार तथा राज्यका आधारभूत संरचना बलियो बनाउने दिशामा प्रगति गरेको बताउनुभयो। कांग्रेसका खड़गबहादुर बुढाले झाँझरकोट भूकम्पबाट प्रभावित नागरिकको पुनर्स्थापनामा ध्यान दिन सरकारसँग माग गर्नुभयो। एमाले सांसद रिंगल यादवले वर्षौंदेखि भूमि र पहिचानका लागि लड्दै आएका नवलपरासी पश्चिम सुस्ता क्षेत्रका नागरिकको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो। नेकपाका रमेश कुमार मल्लले नेपालको परराष्ट्र नीतिका आधारका रूपमा रहेको स्वतन्त्रता, असंलग्नता, पञ्चशीलको सिद्धान्त, सार्वभौमिक समानता, पारस्परिक सम्मान र सन्तुलित छिमेकी नीतिलाई सरकारले पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई युरोपेली संघको कालो सूचीबाट हटाउन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिनुभयो। राष्ट्रपाका ठाकुर सिंह थारूले बर्दियामा सर्पदंशका बिरामी बढ़दै गइरहेको अवस्थामा बर्दिया अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयो। सांसद रूकमिणी देवी कोइरालाले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी र भूमिहीन नागरिकलाई तत्काल भूमिको स्वामित्वसहित पुनर्स्थापित गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। एमालेका ऐन बहादुर महरले छिमेकीसँगको सम्बन्धका विषयमा नेपालको प्रतिबद्धताबारे सरकारको जवाब माग गर्नुभयो। राष्ट्रपाका बिना गुरूङले बेलायती गोर्खा सैनिकको सन्ततिको वंशजको नागरिकता सम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रपाका खगेन्द्र सुनारले जेएनजी आन्दोलनमा दमन गर्नेमाथि कहिले कार्यवाही हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो। सोही पार्टीका सागर भूषालले बाँदर आतंक प्रभावित किसानलाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभयो। सांसद नरेन्द्र शाह कलवारले असार मसान्त नजिकिँदै गर्दा विकास गर्ने भन्दा पनि बजेट सम्पन्न गर्ने प्रवृत्तिले शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको जनाउँदै आगामी आर्थिक वर्षदेखि उक्त प्रवृत्ति अन्त्य गर्न सुझाव दिनुभयो। राष्ट्रपाका प्रदीप विष्टले काठमाडौँ क्षेत्र नम्बर 10 का कीर्तिपुर दक्षिणकाली र चन्द्रागिरी नगरपालिकामा पिउने पानीको अभाव भइरहेको जनाउँदै सो क्षेत्रका खानेपानी मुहान संरक्षण गरी न्यायोचित रूपमा पानी वितरण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सोही पार्टीका ज्ञानु पौडेलले सीमा क्षेत्रमा हुन सक्ने लागु औषधको अवैध ओसार पसारका गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो। राष्ट्रपाका राम लामाले वर्षेनी रासायनिक मलको अभाव हुने समस्या सदाको निम्ति समाधान गर्न स्वदेशमै मल उत्पादन कारखाना स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो। राष्ट्रपाका रूकेश रंजितले भक्तपुर नगरपालिका दुईमा रहेको देकुम युवा इथापाकी जग्गा एकीकरण आयोजना तत्काल सम्पन्न गरी स्थानीयलाई राहत दिन माग गर्नुभयो। सोही पार्टीका बुद्धरत्न महर्जनले काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको क्रान्ति लोकपथको मापदण्ड र रूटका बारेमा नागरिकलाई तत्काल जानकारी दिन आग्रह गर्नुभयो। राष्ट्रपाका ललिता कुमारीले चिकित्सा विज्ञानमा शून्य जोखिम नहुने उल्लेख गर्दै चिकित्सामाथि हुने आक्रमण रोक्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सोही पार्टीका ज्ञानेन्द्र सिंह महताले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 अन्तर्गतको केही बस्ती महाकाली र जोगबुडा नदीमा आउने बाढ़ीको कारण डुबानको उच्च जोखिममा रहेको उल्लेख गर्दै डुबान तथा नदी कटान रोक्ने योजना बनाउन सरकारलाई सुझाव दिनुभयो। सोही पार्टीका राजीव खत्रीले सुदूरपश्चिमका किसानलाई सिंचाई लगानी मल बिउ प्रविधि हस्तान्तरण गरी राहत दिन माग गर्नुभयो। त्यसअगाडि बैठकमा समय लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि एक पुरूषले आत्मदाहको प्रयास गरेको भन्ने समाचारका सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको थियो। पक्षाउद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशन आउँदो भदौको 20-21 गति हुने भएको छ। पक्षाउद्योग वाणिज्य संघको बिहिबार बसेको 30 कार्यसमिति बैठकले सो निर्णय गरेको हो। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका गोकर्ण कार्कीले भदौको तेस्रो साता महाधिवेशनको प्रस्ताव गर्नुभएको थियो। अध्यक्ष कार्कीको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिनुभयो। पोखराको निजी क्षेत्रको छात्र संस्था तथा जेठो सामाजिक संस्थाको जो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पोखरा उद्योग वाणिज्य संघको विधान अनुसार महाधिवेशनले अध्यक्ष वरिष्ठ उपाध्यक्ष उद्योग र वाणिज्यतर्फका दुई उपाध्यक्ष कोषाध्यक्ष र उपमहासचिव सहित 15 सदस्य चयन गर्नेछ। सदस्यमध्ये एक औद्योगिक 4 वस्तुगत र 10 सदस्य खुल्लातर्फबाट निर्वाचित हुनेछन्। कार्यसमितिमा निवर्तमान अध्यक्षको स्थान अध्यक्षपछि रहने व्यवस्था छ। सरकारले एकैपटक 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका हुन्। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्यका 6 प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा सिफारिश समितिले गरेको सिफारिश अनुसार उपकुलपति नियुक्त गर्नुभएको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डाक्टर बीबीएक आचार्य नियुक्त हुनुभएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नविस्मान सिंह प्रधान नियुक्त हुनुभएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर स्मृति कार्ती नियुक्ति हुनुभएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर नारायण सिंह गुरूङ नियुक्त हुनुभएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर सूर्यमान म्याङबो नियुक्त हुनुभएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर अजय कुमार मिश्र नियुक्त हुनुभएको छ। सरकारले गत जेठ 4 गते 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदको लागि दरखास्त आह्वान गरेको थियो, जसमा 6 प्रतिष्ठानका लागि कुल 113 जनाले दरखास्त दिएका थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 26, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका लागि 24, पाचन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 19, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि 16, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि 17 र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि 11 जनाको दरखास्त परेको थियो। आवेदन दिएकाहरूको दरखास्तहरूको मूल्याङ्कन गरी उपकुलपति नियुक्तिको लागि छनौट तथा सिफारिश समितिले अन्तर्वार्ता तथा प्रस्तुतिकरणको आधारमा प्रत्येक प्रतिष्ठानमा 7 दरले 42 प्रारम्भिक सूची सार्वजनिक गरेको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 अनवरण हाइलाइट्स। अनवरण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम। सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार हुने समस्याहरू
7: हृदयघात,
6: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
6: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्भमा समस्या,
6: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
6: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
6: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
6: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही असार 27 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266-553-834

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग भदौ 23 र 24 गतेको घटना सम्बन्धी प्रतिवेदन सच्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। ओलीको निवेदनमा आयोगको त्यो निर्णय संविधान, प्रचलित कानून र अन्तर्राष्ट्रिय मान्यता विपरीत, पूर्वाग्रहपूर्ण र असंवैधानिक रहेको दावी गर्दै पुनरावलोकन गरेर सच्याउनको लागि माग गरिएको छ। पृथ्वीनारायण क्याम्पस नेपाली विभागद्वारा 3 छात्रा सम्मानित तथा पुरस्कृत भएका छन्। बिहिबार विभागमा आयोजित विभागीय छात्रवृत्ति तथा पुरस्कार वितरण समारोहमा मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयद्वारा लिइएको नेपाली स्नातकोत्तरतह पृथ्वीनारायण क्याम्पसतर्फ सर्वोत्कृष्ट प्रथम र द्वितीय हुन सफल छात्रालाई सम्मान गरिएको हो, जसमा विभाग सर्वोत्कृष्ट हुन सफल कुष्मा बाह्र पर्वतकी जमुना कुमारी रिजाललाई सीता पुण्य पुरस्कार प्रदान गरियो। यसै गरी विभाग प्रथम भएर रूपा कास्कीकी सुषमा पौडेलले शालिग्राम कृष्ण पौडेल छात्रवृत्ति प्राप्त गर्दा विभाग द्वितीय भएर पोखरा 13 कास्कीकी शारदा बरालले सीता तीर्थ अधिकारी छात्रवृत्ति प्राप्त गर्न सफल हुनुभएको छ। कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख डाक्टर महेश्वर पोखरेल अनुरागी, विभागीय प्रमुख तथा छात्रवृत्ति तथा पुरस्कारका संस्थापकले संयुक्त रूपमा नगद सबै उक्त सम्मान अर्पण गर्नुभएको थियो। प्रमुख अतिथि पोखरेलले विभागीय छात्रवृत्तिले विद्यार्थी उत्प्रेरणाको लागि ठूलो भूमिका खेल्ने भएको बताउँदै अक्षय कोषदाता धन्यवादको पात्र रहेको बताउनु भएको थियो। उहाँले आफू गणितको विद्यार्थी भएर पनि नेपाली विभागका धेरै कार्यक्रममा सहभागी हुने अवसर मिलेको भन्दै विभागप्रति पनि आभार समेत व्यक्त गर्दै सम्मानित तथा पुरस्कृत विद्यार्थीको आगामी थप शैक्षिक सफलताको समेत कामना गर्नुभयो। शालिग्राम कृष्ण पौडेल छात्रवृत्तिका संस्थापक कृष्ण प्रसाद पौडेलले विभागीय छात्र छात्राहरूको मनोभावना र आफ्नो विभागीय जिम्मेवारी बोध गरी छात्रवृत्ति कोष स्थापना गरिएको बताउनुभयो। सीता तीर्थ अधिकारी छात्रवृत्ति कोषका सूत्रधार असफल गौतमले अधिकारी दम्पतिले जागिरी जीवनको अवकाशपछि प्राप्त पेन्सनलाई सामाजिक, साहित्यिक तथा शैक्षिक क्षेत्रका उत्कृष्ट प्रतिभाको प्रोत्साहनमा लगाउँदै आएको जानकारी दिनुभयो। सीता पुण्य पुरस्कारकी परिकल्पनाकार विभागीय पूर्व विद्यार्थी सुभद्रा भट्टराई कोइरालाले आफू विभाग प्रथम हुँदा समेत पुरस्कृत हुन नपाउँदाको अनुभूतिले विभागमा विभागीय कोष स्थापना गर्न पाए भन्ने लागेकाले मातापिताको सम्मानमा 2082 सालमा 1,51,111 राशिको अक्षय कोष स्थापना गरी उक्त कोषको ब्याजबाट प्राप्त रकमबाट विभाग उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउनुभयो। सीता पुण्य पुरस्कारको संस्थापक भावना लामिछाने भट्टराईले शिक्षाको उज्यालो नै जीवनको उज्यालो भएकोले बुबा पुण्यप्रसाद भट्टराईले अविच्छिन्न 37 वर्ष शिक्षा सेवामा जीवन समर्पण गरेकाले उहाँहरूको सम्मानमा पुरस्कार कोष स्थापना गरिएको जानकारी गराउनुभयो। समारोहमा सम्मानित प्रतिभा जमुना कुमारी रिजाल, सुषमा पौडेल र शारदा बरालले सम्मानले थप जिम्मेवारी बोध गराएको बताउनुभयो। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का विकर्जी, विभागीय सदस्य प्राध्यापक डाक्टर विष्णु प्रसाद पौडेल, डाक्टर लक्ष्मी शरण अधिकारी, डाक्टर एमनाथ मलसेना, डाक्टर पुण्य पौडेल लगायतले बोल्नु भएको थियो। शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.67 अंकले घटेर 2601.92 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 2.36% ओह्रालो लागेको छ। आज 229 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेको छ। यस्तै 6 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.82 अर्ब कारोबार भएकोमा आज 361 कम्पनीको 87,51,000 किता शेयर 4.61 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानको कराँची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कारको विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 चालक दलका सदस्यको खोजी भने चलिरहेको छ। निजी विमान सेवा कम्पनी K2K एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स UAE शारजाहबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखिएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन्। खोज अभियानमा संलग्न अधिकारीहरूले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण बनाएको बताएका छन्। प्रधानमन्त्री शहबाज शरीफले बेपत्ता चालक दलका सदस्यका परिवारप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारको लागि सबै आवश्यक स्रोत परिचालन गर्न निर्देशन दिनुभएको छ।
अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताइएको छ। यसअघि अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्ट कमका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको छ। यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ। यो घटनाले युद्ध अन्त्यको लागि भएको अस्थायी युद्धविराम संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्धविरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो। यसअगाडि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजहरूलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानको सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण को शुरूआत उपाधिका दुई बलिया दावेदार फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को बीचको बहुप्रतीक्षित भिडन्तबाट हुँदैछ। पहिलो क्वार्टर फाइनलमा राति 2:15 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ। दुईपटकको विश्व विजेता तथा 2022 संस्करणको उपविजेता फ्रान्सले उत्तर अमेरिकामा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै 5 खेल जितेको छ। फ्रान्सले हालसम्म 14 गोल गर्दा मात्र 2 गोल बेहोरेको छ। 7 गोलसहित गोल्डेन बुट दौड़मा अग्रस्थानमा रहेका कप्तान किलियन एम्बाप्पेको नेतृत्वमा उस्मान डेम्बेल, माइकल ओलिसे र ब्राडली बार्कोलाको आक्रमण पंक्तिले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा खतरनाक टोलीमध्ये एक बनाएको छ। तर तेस्रो विश्वकप उपाधितर्फको यात्रामा फ्रान्सले अब कठिन चुनौती सामना गर्नुपर्नेछ। फ्रान्सको सामना इस्माइल साइवारी र ब्राहिम डियाज नेतृत्वको मोरक्कोसँग हुँदैछ, जसले नकआउट चरणमा नेदरल्याण्डसलाई स्तब्ध बनाउँदै क्वार्टर फाइनल यात्रा तय गरेको थियो। सन् 2022 विश्वकपमा पहिलोपटक अफ्रिकी तथा अरब राष्ट्रका रूपमा सेमी फाइनल पुगेको मोरक्को यसपटक लगातार दोस्रो पटक अन्तिम चारमा स्थान बनाउन चाहन्छ। फ्रान्सले समूह आईमा नर्वे, सेनेगल र इराकलाई पराजित गर्दै 9 अंकसहित शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि अन्तिम 32 स्वीडेनलाई 3-0 हरायो भने अन्तिम 16 पारगीलाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो। यता मोरक्कोले समूह सीमा स्कटल्याण्ड र हैटीलाई हराउँदै तथा ब्राजिलसँग बराबरी खेल्दै 7 अंकसहित दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाएको थियो। अन्तिम 32 नेदरल्याण्डसलाई पेनाल्टी सुट आउटमा 3-2 हराएको मोरक्कोले अन्तिम 16 क्यानाडालाई 3-0 पराजित गर्दै अन्तिम 8 स्थान सुरक्षित गर्यो। कतार विश्वकप 2022 स्पेन र पोर्चुगललाई हराउँदै सेमी फाइनल पुग्दा मोरक्कोलाई सरप्राइज टोलीका रूपमा हेरिएको थियो। तर त्यसैता एटलस लायन्सले अफ्रिका मात्र होइन विश्व फुटबलमै आफ्नो प्रभाव स्थापित गरेको छ। सन् 2025 अफ्रिका कप अफ नेसन्स एएफकनको उपाधि जितेको मोरक्को 34 खेलसम्म अपराजित रहने शानदार यात्रासहित विश्व वरियतामा 6 स्थानमा छ। त्यसैले टोली अब केवल उलटफेर गर्ने लक्ष्यमा नभई पहिलोपटक विश्वकप उपाधि जित्ने उद्देश्यका साथ मैदान उत्रिनेछ। राति 9 अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गण्डकी प्रदेशमा गाँजा खेतीको बाटो खुल्यो, प्रदेश सभाबाट विधेयक पारित। संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने सभापति थापाको बनाई। सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको उल्लेख। संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो, कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको दावी। प्रतिनिधि सभा बैठकमा समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यान आकर्षण, जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्नेमा जोड़। पोखराउ उद्योग वाणिज्य संघको 36 महाधिवेशन भदौ 3 साता नयाँ नेतृत्व चयन हुने। पाकिस्तानको कराचीबाट बेपत्ता कार्गो जहाजको भग्नावशेष भेटियो। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण, 90 सैन्य लक्ष्यमा प्रहार र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को आमने सामने हुँदै। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 अनुपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59-321, 061-581.

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपाली को गौरव,
4: नेपाली को पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिर को शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साड़ी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महिनापुल खुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: बर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुस्रे गाउँपालिका वडा नंबर 8 लुम्रे में खुलियो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड।

0: भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखे ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
6: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
5: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
6: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
5: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
6: फोन 5-30-8-15
5: 5-30-8-15
6: मोबाइल नम्बर 98-52-8-71। महेन्द्रपुर पालिका चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो केही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ। भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
12: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
14: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।